अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहीबार, सेप्टेम्बर 24 तारीक सन् 2026, नेपाल सम्वत 1146, भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा प्राणीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विशौं एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मार्तका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम वा न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई हामीले खबर गरेको अवस्था छ, सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर यसलाई यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको मुभमेन्ट छ त्यसलाई नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा हामी थप कम्युनिकेसन गरिसकेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यून चापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघीय विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपद सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजे र नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोशिश आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युतको आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
8: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
9: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनर्स्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान पर्यटन प्रवर्धन आर्थिक गतिविधिको विस्तारसँगै काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व यूरोप अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतफाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतफाक र पुष्टकारी बनाएको पाइएपछि ढुंगे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतफाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतफाक उद्योग बज्रबाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यस क्रममा अनुज्ञान पत्र बिनै गुतफाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी बाढ़ीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घर दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढ़ेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाए अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोक
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 मा साथ ही क्यारो टीवी ऐप में पाउनु होस 200 भन्दा बढी HD र SDTV चैनल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा आज ही जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्त हरू लागू हुने छन्
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं.
6: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू स्वास्थ्यका कुराहरू यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ.
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो.
6: पानीजन्य महामारीहरू जस्तो हैजा जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन् जस्तो रुगाखोकी न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ यस्ता अनि छालाका रोगहरू हुन सक्छन्. सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ.
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
6: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो. स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो. खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्. यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्, ती कुराहरूमा पनि ध्यान दिनु पर्यो.
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
6: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ, उहाँहरू

0: खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आजदेखि 3 दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने क्रान्तिमा नेपाललाई कास्य।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनीतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका 2-4 टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ, र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। मौसम सम्बन्धी पूर्व सूचनालाई ध्यान दिएर काम गर्न मौसमविदको नागरिकलाई आग्रह। कैलालीका तटीय क्षेत्रका पालिका पूर्व तयारीमा जुटे। सुदूरपश्चिममा सेनाको हेलिकप्टर सहित विपद प्रतिकारी तयारी अवस्थामा। भारी वर्षाको सम्भावनामा सतर्क हुन कैलालीका विभिन्न निकायहरूबीच छलफल।

0: चक्रवर्ती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै सहयोग पाएपछि उपभोक्ताहरू खुशी। र कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र आहाराको सर्वे गरियो। अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बंगालको खाड़ीको न्यूनचापीय क्षेत्र हाल पश्चिम मध्य तथा आसपासको उत्तर पश्चिम बंगालको खाड़ीमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ। आगामी तीन दिनमा थप शक्तिशाली बन्दै उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। गएको 12 घण्टामा मध्य नेपालका पाल्पा, अर्घाखाँची, कपिलवस्तु, कास्की, रूपन्देही लगायतका क्षेत्रमा भारी वर्षा पनि भएको छ। पाल्पा र कपिलवस्तुमा गएको 12 घण्टामा 132 मिलिमिटरसम्म वर्षा भएको छ। भोलि 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ सहित हावाहुरी र भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
1: लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको केही ठाउँहरूमा भारी वर्षा, थोरै ठाउँहरूमा चाहिँ धेरै भारी वर्षा र साथसाथै केही ठाउँमा चाहिँ अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। र साथसाथै सुदूरपश्चिम प्रदेशतिर अन्य कर्णाली प्रदेश पर्यो अन्य बाँकीतिर कोशी बागमती र मधेस प्रदेशमा पनि धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको छ।
0: भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेकाले वर्षाको कारण पहाड़ी क्षेत्रमा भूछे, बाढ़ी, पैह्रो तथा घेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने देखिएको छ। त्यो समयमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासमा निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी अपनाउन हुन मौसमविद दाहालले सबैलाई अनुरोध गर्नुभएको छ।
1: अब यस ठाउँमा चाहिँ अलिकति पानी राम्रै पर्ने भएकोले चाहिँ सूचना सबैलाई पाउनु भएको छ। त्यही भएर चाहिँ सुरक्षित स्थानमा बस्ने, भोलि पर्सि निकै आउने तिन दिन चाहिँ अब कतिपय सकेको समयमा काम नगर्ने, बाढी आउने जोखिम छ अथवा पोस्ट पहिरो जाने जोखिम क्षेत्र छ भने त्यहाँबाट चाहिँ सुरक्षित स्थानमा बस्ने। र अहिले अब चाहिँ कृषि कर्मको कुरा गर्नुपर्दा अब धान बालीको त्यस्तो भित्राउने समय छ भने अब अहिले चाहिँ समय चाहिँ दुई चार दिन चाहिँ धान बाली पनि नकाट्ने यो सकेपछि अनि बल्ल चाहिँ त्यस्तो काम गर्दाखेरि पानी पर्न सक्ने सम्भावना रहेको छ धेरै जस्तो स्थानहरूमा। त्यही भएर चाहिँ सम्पूर्ण जनताहरूले चाहिँ यो सम्पूर्ण महाशाखा छ नेपाल मौसम विज्ञान विभाग छ यसबाट जारी हुने जुन पछिल्लो सूचनाहरू चाहिँ दिनहौ फलो गर्ने होला, अन्य क्षेत्रमा के कस्तो मौसम रहन्छ भनेर अत्यावधिकतिर रहने होला भन्न चाहन्छु सम्पूर्ण जनतालाई।
0: मौसम पूर्वानुमान सम्बन्धी सूचनापछि कैलालीका तटीय क्षेत्रका पालिका पूर्व तयारीमा जुटेका छन्। यहाँका टीकापुर, जानकी र भजनी लगायतका पालिका नागरिकलाई सूचना दिने, नाला सरसफाई गर्ने, जैविक तटबन्ध निर्माण गर्ने, उद्धार सामग्री तयारी जस्ता कार्यमा जुटेका छन्। भोलिदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेकाले सुदूरपश्चिम प्रदेशमा पनि सजगता अपनाउँदै विपद प्रतिकारका लागि सरकारवाला संयन्त्र तयारी अवस्थामा राखेका छन्। सम्भावित वर्षामा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र असममा उच्च सतर्कता अपनाउन एलर्ट जारी गरेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका निमित्त प्रमुख संजय कुमार शाहले जानकारी दिनुभयो। नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद प्रतिकार्य तयारी पूरा गरिसकेको जानकारी दिएको छ। यसैगरी भोलिदेखि कैलालीमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालले सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हिजो जिल्ला प्रशासन कार्यालय कैलालीमा विभिन्न सरकारवाला बीच भएको छलफलमा जिल्लाका विभिन्न क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम बढ़न सक्ने भन्दै पूर्व तयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीलाई राजनीति दलले दवाब दिएका छन्। कार्यवाहकको कुर्सीमा बसेपछि के काम गर्नुपर्ने, नभए कुर्सी छाड्नुपर्ने भन्दै राजनीति दलले दवाब दिएका हुन्। आर्थिक वर्ष सकिएको ढाई महिना बित्दन लाग्दा पनि नगरपालिकामा आर्थिक कारोबारको अख्तियारी समेत नदिएको भन्दै उनीहरूले दवाब दिएका हुन्। हिजो साँझ राजनीति दलसँग भएको छलफलमा राजनीति दलका प्रतिनिधिहरूले सबै पक्षका कुरा सुन्दा समस्या तपाईँबाट आएको भन्दै कि काम गर्नुपर्ने, कि कुर्सी छोड्नुपर्ने, नगरपालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।
2: किनभने के अब तपाईँले कुर्सीबाट राजीनामा दिनुपर्यो, होइन भनेपछि काम गर्नु सिधा त किन थियो उहाँले भनिसक्नुभएछ बही छ नम्बर वडा अध्यक्षले त्यहाँ बस्ने हो र कार्यपालिका नगरसभा बस्ने हो बस्दैन भोलि छ समस्या आज नगरसभा बस्ने हो रे दाजु जनताको काम गर्नलाई जेलो बढे पनि बढिन्छ त यत्रा मान्छेले जिम्मेवारी दिइसकेपछि हतबडी लागे पनि लाग्छन् तपाईँहरूले भन्नु पर्यो मैले जनताको काम गर्न भनेको सबै साथीहरूले भन्यो साइन गरेर दियो मलाई जिम्मेवारी म गएँ भन्न सक्नुहुन्न काम गर्ने तपाईँले हो अब मैले बुझेको बिहानदेखि अहिलेसम्म सक्नुहुन्न भनेपछि राजीनामा दिने अर्को मान्छे बनाउँछन् यिनीहरू हाम्रो सुझाव त्यो हो सभाहरूले निकास निकाल्ने हो होइन हामीले देखाएको त्यो हो।
0: राजनीतिक दलसँगको छलफलमा पनि कार्यवाहक नगर प्रमुख नगारजीले नगरसभा फेरि गरिनुपर्ने दोहोऱ्याएपछि राजनीतिक दलका प्रतिनिधिहरूले नगरसभा भएर बजेट समेत पास भइसकेकाले अब नगरसभा सम्भव नभएको बताएका थिए। कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलालीको दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना पथरैया काँडा कन्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा यही असोज 3-5 गतेसम्म डल्फिनको गणना गरिएको हो। उक्त नदीका 20 क्षेत्रमा डल्फिनको गणना गरिएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र नेपाल कैलालीका अध्यक्ष भोजरा ढुङ्गानाले जानकारी दिनुभयो।
1: प्रत्येक वर्ष यो वार्षिक गणना भइरहेको छ। यो अब विश्वबाट दुर्लभ मानिएको मानिसको दोस्रो विवेचन प्राणी डल्फिन कैलाली जिल्लाको दक्षिण पूर्वी बेल्ट मोहना पथरिया काँडा र कन्द्रा नदी र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा 20 स्थानमा डल्फिनको गणना गरिएको छ। प्रत्येक स्थानमा 2-2 रणकलाई अभिनिवेशकरण तालिम सञ्चालन गरी उहाँहरूलाई प्रत्येक स्थानमा गणना गर्न पठाइएको थियो र अब लगभग 1 दिनमा 3 घण्टाको दरले गणना गरेको थियो भने 2 पटक भारतीय गणना बिहान र साँझ लगाएर त्यसको माध्यमबाट यस क्षेत्रमा अहिले डल्फिनको संख्या कति छ बच्चाहरू कति छन् त्यसको आकलनहरू अब प्रत्येक वर्ष भइरहेको कारणले गर्दाखेरि यो वर्ष पनि त्यो गणना भएको छ।
0: यसका साथै डल्फिनको आहाराका विषयमा पनि सर्वेको काम गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको प्राविधिक सहयोगमा डल्फिनको गणना र त्यसको आहाराको सर्वेको काम गरिएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो।
1: डल्फिनले खाने आहारा भनेको मुख्य भनेको माछा र यो क्षेत्रमा पाइने नदीहरूमा कुन कुन जातको माछाहरू छ र अब डल्फिनले कुन जातको माछाहरू खान्छ त्यसको आहारा प्रजातिको लागि पनि प्राविधिक टोली हाम्रो राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टिमले यो क्षेत्रमा सर्वेको काम गर्नुभएको थियो। मोहना पथरिया काँडा र कन्द्रा नदीमा त्यसै गरी अब कैलालीको टिकापुर र भजनी नगर पालिका अन्तर्गत बग्ने नदीहरूमा यस क्षेत्रमा निरन्तर यो गणनाको कामहरू भइरहेको छ।
0: डल्फिनको गणना र त्यसको आहाराको सर्वेमा स्थानीय डल्फिन संरक्षण समिति र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र नेपाल कैलालीको पनि सहभागिता रहेको थियो। प्राविधिक सबै काम राष्ट्रिय प्रकृति संरक्षण कोर्स बर्दियाले गर्ने भएकाले गणना र सर्वेको नतिजा आउन भने केही दिन लाग्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ। खोज खबरमा शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काप्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
3: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
5: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
5: याद गर्नुहोस् है
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमय स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। लोकन्यावले लेखन तथा र गायनका पारखी मानबहादुर केसी मुस्कानले आफ्नो पछिल्लो सांगीतिक कोशेली प्रभु नागातोला गीत सार्वजनिक गर्नुभएको छ। अछाम जिल्लाको मंगलसेन नगरपालिकामा नगरपालिका नवबीसमा जन्मेर हुर्केर कैलालीको टिकापुरलाई कर्मथलो बनाउनुभएका मुस्कानले आफ्नै उपनाम मुस्कान युट्युबबाट गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। थप खबर सहकर्मी रत्ना पुन मगरबाट।
3: लोकन्याउला लेखन र गायनका पारखी मानबहादुर केसी मुस्कानले पछिल्लो समय सांगीतिक कोशेली प्रभु नाता गोता गीत सार्वजनिक गर्नुभएको छ। अछाम जिल्लाको मंगलसेन नगरपालिका नब्बीसमा जन्मे हुर्केर कैलालीको टिकापुरलाई कर्मथलो बनाउनुभएका मुस्कानले आफ्नै उपनाम मुस्कान युट्युबबाट गीतको भिडियो सार्वजनिक गर्नुभएको छ। खायो गर्या जियो गर्या प्रभु नाता गोता, दुःख कष्ट नपरून् कसलाई रक्षा गर्नुहोला भन्ने शीर्ष गीतले पहाड़ी संस्कृति आफ्नो पुर्खाले मान्दै आए कुल देवताप्रति सन्तानहरूको सम्मान भाव र अपेक्षा झल्काएको छ।

0: देवस्थल नातागोता नवबीस स्थित राधा मावि वरपरका दृश्यहरू देखाइएको भिडियोमा विद्यालयका बाल बालिका शिक्षक शिक्षिका गाउँकै महिला पुरूष देखाइएको छ। देश र परदेशको बसाईको अनुभव संगाल्नु भएका मुस्कानले गीतैबाट कुल देवतासँग देश परदेशमा रहेका सबैको रक्षा होस् भन्ने कामना गर्नुभएको छ। कला संस्कृति र जन्मस्थल प्रतिको व्यवहारमा भावनात्मक निकटता राख्ने मुस्कानको 10 मिनटको गीत जन्मस्थलको वर्णन र कुल देवता प्रति सम्मान र भरोसामा खर्चिनु भएको छ। शुरूमा भजनको तयार गरी गाउनुभएका मुस्कानले पछि मांगल हुँदै गीतको रूपमा ल्याउनु भएको बताउनुहुन्छ।
1: मागल भनेको जो मागल उसरी अस्ति चाहिँ अब देवता बसाल्न नि मागले भनेको मागल भनेको देव देवताको चाहिँ भक्ति शक्ति गर्दा गाइन्छ नि मागल गाउँ नै भन्ने जस्तो नि हुन्छ यसलाई। पहिले चाहिँ मैले आफ्ना देवी देवतालाई मात्रै अब कालिका देवी भनौँ न कालिका देवीको नाम समेटेको छु हाम्रो थाङ्गेद्रा गाना 22-52 गल भन्ने छ सबै छन् हुन्छ।
0: मुस्कान केसीको शब्द रचना र स्वर रहेको गीतमा सुरेश शाही भगवती रावतले स्वर दिनु भएको छ भने ललिता बोहराको अभिनय रहेको छ। छ्याङ्कन स्थलमा खेलमा सहभागी हुन आउनेहरूको संख्या धेरै भएपछि व्यवस्थापन गर्दै महिला र पुरूषको बाहिर भित्र अलग अलग घेरो बनाएर नयाँ अभ्यास देखाइएको पनि मुस्कानको भनाइ छ।
1: यो चाहिँ सायद चाहिँ मैले नयाँ प्रयोग गर्नु खोजेको उता अथमतिर के भयो भन्दा हजुरको मान्छेहरू धेरै भइदिएर त्यो चाहिँ त्यसरी मिलाउनु खोजेको तर खासै त्यो पनि एकदमै ऊ भएन। पुरुषहरूले खासै मिलाउन सकेन महिला त गोलो भएर मिलाए नयाँ प्रयोग गरेर चाहिँ अब त्यो उसरी चाहिँ अरूको मेला महोत्सवमा चाहिँ हुन्छन् 2-3 खेलहरू सँगै खेल्छन् जीवभित्र चाहिँ उसरी 2 गोला बनाएर कसैले देखाएर मैले प्रयोग नयाँ गर्नु खोजेको हो।
0: केसीले यसअघि 2071 सालमा हाँसी रमाई रमाई एल्बम 5 गीत 2072 सालमा कठै दैवतुलाई 4 गीत हाँसी रमाई रमाई भाग 2 4 गीत दशैंको रमझम र घर छाडी घरबारी छाडी गीतहरू बजारमा ल्याइसक्नु भएको छ भने गाउँ भइगया खाली बोलको गीतको छ्याङ्कन भई दशैंको अवसरमा सार्वजनिक गरिन लागेको बताउनुभयो।
1: निक्लनेवाला गाउँ भइगया खाली भन्ने रेकर्ड भएर भिडियो पनि तयारी भइसक्यो यसको एडिटिङ मिक्सिङ गरेर हजुरको बाहिर गर्नु मात्रै बाँकी यसलाई। गीतको नाम भन्दा हाँसी रमाई रमाई फर्स्ट भयो दशैंको रमझम सेकेन्ड अनि 1-2-3-4 तेस्रो हाँसी रमाई रमाई 5 गीत कठै देव चुलाईमा 4 गीत हाँसी रमाई रमाई भाग 2 4 गीतमा चाहिँ अब अनि चाहिँ घर छाडी घरबारी छाडी भन्ने विदेशको अब मान्छे घर छाडेर घरबारी छाडी भनेको घर सर सब छोडेर विदेश आएको कहानी छ एउटा घर छाडी घरबारी छाडी त्यो एउटा गीत मात्र बनाएको छु मैले।
2: अब बाँकी खबर जानकी गाउँपालिका वडा नम्बर 5 स्थित अमौरी शिव पार्वती महिला सामुदायिक वन विक्रम सम्बत 2057 सालमा स्थापना भयो। महिलाहरूले संरक्षण गरिरहनु भएको वनमा अहिले 152 जना उपभोक्ता रहेका छन्। सामुदायिक वनबाट उपभोक्ताले घाँस दाउरा काठ पाउँदै आएका छन्। सानो वन भए पनि वन समितिले उपभोक्ताको आय आर्जनको सहयोगमा काम गर्दै आएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
3: शिव पार्वती महिला सामुदायिक वनले वन पैदावार काठ दाउरा बिक्री वितरणसँगै उपभोक्ताको आय आर्जनमा सहयोग गर्ने गरेको छ। उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि अति विपन्न उपभोक्तालाई बंगुर बाख्राका पाठाहरू वितरण गर्ने काम गरिरहेको छ। यसका साथै सामुदायिक वनले सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताका आधारमा सघाउने पनि गरिरहेको छ। त्यसै गरी सामुदायिक वनले विपन्न उपभोक्तालाई आर्थिक सहयोग अति विपन्न परिवारलाई औषधि उपचारका लागि सहयोग पनि गर्ने गरेको छ। सामुदायिक वनका अध्यक्ष फूलपति देवी चौधरी
4: उपभोक्ता है हमारे सेव गराई हिसाब से आय अर्जन के ऊपर चलाए की मैंने जीविकोपार्जन उपभोक्ता बंगुर पालन और बाछा पालन डेले बाटी आय अर्जन के कार्यक्रम करती बाटी उपभोक्ता के लग और डावरा वितरण करती गुटगाट एक ठो लमकी सुहा नगर पालिका से तो कैंसर बिरानी है थे हमारे एक सिटी डेली सहयोग कई गाँव मन फिर एक ठो जस्ट से बिराम रहे तो हमारे मन फिर मैंने सहयोग कर लिये थे चौखाइल फिर आते हमारे स्कूल पहले हमरे एक ठो टीचर पाली अब उ टाइम मन हमरे घर घर से धान उठा के चौकीदार है पाली तो हमरे गुजरात आयर्जन हुए तो हमरे एक ठो टीचर पाली।
3: सामुदायिक वन को सहयोगले उपभोक्ता समेत खुशी भएका छन्। उपभोक्ता लक्ष्मी देवी चौधरीले वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरिरहनु भएको छ। बाख्रा पालन गर्न थालेपछि उहाँलाई घर खर्च चलाउन औषधि उपचारमा सहयोग पुगेको छ। लक्ष्मी चौधरी जस्तै प्यारी चौधरीलाई पनि सामुदायिक वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरेर घर खर्च चलाउन र बाल बच्चा पढाउन सजिलो भएको छ।
5: घर चलाइन लड्का पढाइन अब एक फोटो
3: रामकुमारी चौधरीलाई सामुदायिक वनले आयोजन कार्यक्रम मार्फत बंगुरको पाठा दिएपछि उहाँ बंगुर पालन गरिरहनु भएको छ। वनबाट पाएको बंगुर पालन गरेपछि बाल बच्चा पढ़ाउन औषधि उपचार गर्न र घर खर्च चलाउन सजिलो भएपछि उहाँ पनि खुशी हुनुहुन्छ। सामुदायिक वनले उपभोक्तालाई वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्नु राम्रो काम हो। सामुदायिक वनले यसरी उपभोक्तालाई सहयोग गरेपछि उनीहरूको आय स्तर सुधारका लागि सहज हुने देखिन्छ। त्यसकारण सामुदायिक वनले आगामी दिनमा पनि उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्।
2: सहकर्मी गीता चौधरी खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: हार्दिक सुनचाली पसलमा छक्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 92 94।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
8: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
9: महिनाको महिनावारी गडबडीको समस्या,
8: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
9: पेट सम्बन्धी सम्पूर्ण समस्या,
8: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
9: ईसीजी सेवा,
8: डिजिटल एक्सरे सेवा
9: र प्रयोगशाला ल्याब सेवा।
8: फोन नम्बर 98 484 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै,

0: का पिए रही था कभी पेंसिल रही था कबू झोले फटाका आजी था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बर थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चेक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहु तो कहाँ टीकापुर मरलक रट गया झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरास बाटी ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से कठुई
1: लिया लिया मैं अभी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर धक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463673 र 98164602004
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर गगन सिंह कुंवर फाउण्डेशन नेपाल गेरुवा तीन बर्दियाको आयोजनामा चौथो रक्तदान तथा निशुल्क आँखा शिविर भएको छ रक्तदान कार्यक्रममा 38 प्रिन्ट रगत संकलन भएको छ जसमा दुईजना महिला र 36 जना पुरूषले रक्तदान गरेको छ शिविरमा 75 जनाको आँखा जाँच गरिएको छ आँखा जाँच शिविरमा 27 पुरूष र 48 महिलाले सेवा लिएका छन् आँखा जाँच गरिएका मध्ये 9 जनालाई मोतियाबिन्दुको समस्या देखिएको छ उनीहरूको बर्दियाको गुलरियामा उपचार गरिने व्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो जानकी गाउँपालिका वडा नम्बर 8 वृक्षारोपण गरिएको छ स्वच्छ वातावरण राख्ने बढ़दो प्रदूषण नियन्त्रण गर्न वृक्षारोपण गरिएको हो वडाले वडाका विभिन्न ठाउँमा प्रत्येक वर्ष वृक्षारोपण गर्दै आइरहेको छ यस वर्ष पनि वडाले वडाका टोलहरूमा वृक्षारोपण कार्य शुरू गरेको हो जानकी गाउँपालिकाको वडा कार्यालयको सड़क हरियाली कार्यक्रम अन्तर्गत वडाको बोक्सी पहाड़ीपुर जादुपुरमा वृक्षारोपण गरिएको वडाध्यक्ष तीर्थराज उपाध्यायले जानकारी दिनुभयो
11: हाम्रो गाउँपालिका वडाको चाहिँ निर्णय भएको मजुर हरियाली सडक कार्यक्रम अन्तर्गत हामीले चाहिँ वृक्षारोपण कार्यक्रम सुरुवात गरेको कालो पत्र भएको छ त्यहाँ चाहिँ वृक्षारोपण गर्ने कुराहरू हाम्रो पहिलेदेखि गरिएको यो कार्य योजना हो त्यस अनुसार बक्सी जादवपुर सडकमा चाहिँ वृक्षारोपण गरे
10: खोज खबरमा अब पालो जनावासको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिममा आगामी असोज 9 गते भोलिदेखि 11 गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ अति भारी वर्षा हुने पूर्वानुमानको सूचनापछि पालिका तथा समुदाय स्तरीय विपद व्यवस्थापन समिति पनि विपदको पूर्व तयारीमा जुटेका छन् आजको जनावासमा हामीले तटीय क्षेत्रका केही नागरिकलाई कसरी पूर्व तयारी गरिरहनु भएको छ भनी सोधेका छौं
12: म कमल महतो जानकी 7 वडाध्यक्ष अहिले जुन बाढी आउने जुन हाम्रो सूचनाहरू सुनिराख्नु भएको छ त्यसमा हामीले अब पालिका स्तरीय पालिकाबाट पनि इमर्जेन्सी बैठक बसेर चाहिँ अब सूचना सम्प्रेषण गर्नेदेखि लिएर सम्पूर्ण वडाका टोल वर्गरहरू अनि वडाका वर्गरहरू लगायत चिराकीहरूलाई चाहिँ आफ्नो सामग्रीहरू सुरक्षित राख्न र सचेत रहन भनी हामीले सूचना सम्प्रेषण गरेका छौँ र वडामा चाहिँ वर्गरहरूलाई 10 बजे बोलाएको छु त्यति बेला चाहिँ अब फेरि कसरी गर्ने अब टोललाई आफ्नो जुन नदीको तटीय क्षेत्रमा भएका जुन हाम्रो बसोबास गरेका हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामी कसरी सचेत गराउन सकिन्छ, कसरी सुरक्षित राख्न सकिन्छ, अनि अब हामीसँग पनि पर्याप्त मात्रामा भनौँ न अब उद्धार सामग्रीहरू पनि उपलब्ध छन्, अनि उहाँहरू हाम्रो सीडीएमसीका साथीहरू पनि एलर्ट राख्नलाई हामीले सम्पूर्ण कुराको जानकारी पनि दिइसकेका छौँ।
13: नमस्ते, मेरो चाहिँ राम प्रसाद चौधरी टिकापुर नगरपालिका वार्ड नम्बर 8 बनगाउँ, म चाहिँ सामुदायिक स्तरीय व्यवस्थापनको अध्यक्ष हो। यो समुदायमा चाहिँ हामी एकदमै नजिक किनारमा बस्ने यो क्षेत्र हो बनगाउँ, यसको लागि चाहिँ हामी गाउँमा सुत्न दिइरहेछौँ कि जोरका पानी पर्नेछ अब 8 गतेदेखि 12 गतेसम्म, रसुवाको नै उदाहरण आउँछ, त्यही भएर रसुवा जस्तो हुन सक्न पनि सम्भावना भएको हुनाले हामी सबैजना सचेत हुनुपर्छ भन्ने कुरा गरिरहेछौँ। र यसको लागि चाहिँ अब यो बनगाउँ क्षेत्र भनेको एकदमै नाजुक ठाउँ पनि हो र दुईटै तर्फबाट घेरिएको ठाउँ पनि छ, उता पूर्वतिर चाहिँ कर्ला नदी, पश्चिमतिर हाम्रो पठैया प्लस रानीकुलाहरू पनि छ, हो यसै विषयलाई लिएर चाहिँ म मध्यनजर गएर चाहिँ काम गरिरहेछौँ भन्ने कुरा हो।
14: नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी वैदिक सामुदायिक विपद व्यवस्थापन समितिको अध्यक्ष। सबभन्दा ठुलो कुरा अहिले हाम्रा किसान दाजुभाइहरूको धान पाकिरहेको छ र उहाँहरूलाई यो धान नकाट्न आग्रह गरेका छौँ र मौसम पूर्वानुमान महाशाखाको जानकारी पाए अनुसार हामीले किनभने 9 देखि 11 सम्म ठूलो वर्षा हुने सम्भावना देखेको हुनाले त्यस कारणले हामीले समुदाय स्तरमा सबैलाई जानकारी गराउँदै हिँडेका छौँ र त्यो मौसमको बेला हाम्रा ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी महिलाहरूलाई यो वैदिक भवनहरू छन् उहाँहरूमा सुरक्षित सुसाथ आउनुहोला र सँगै सुक्खा खाजाको व्यवस्था सहित आफ्नो पानीको व्यवस्था, दीर्घरोगी दाजुभाइहरूलाई उहाँहरूलाई पनि आफ्नो चाहिँ दबाईको व्यवस्था सकिने एकता नै अगाडि जानकारी गराएर हामीले यस्तो कार्यक्रम गरेर वैदिक टोलबस्ती नदी तटीय किनारामा एउटा माइकिङ सहितको सानसानो ह्यान्ड माइक सँगमा हामीले चाहिँ कार्यक्रम गरेका थियौँ।
15: नमस्कार, म सिंहराज बुढा मगर टिकापुर वडा नम्बर 5 कर्मिरा समुदायको पूर्व सीडीएमसी को सचिव र अहिले सदस्य, यो स्थानीय स्तरको विपद व्यवस्थापन समिति गठन छ, त्यसमा हाम्रो 9 वटा कार्य समिति सदस्यहरू हुनुहुन्छ, अब अरू यो तहगत उपसमितिहरू गठन छन्, पूर्व सूचना कार्यदल, त्यस्तै खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदल भनेर, र अर्को हाम्रो चाहिँ स्वयंसेवकहरू पनि हुनुहुन्छ। विगतमा हाम्रो कर्मिरा समुदाय अत्यधिक यो बाढी एकदम जोखिममा, कर्णाल नदीको किनारमै अवस्थित भएको समुदाय भएको हुँदा यहाँ बाढीहरू भइराखेको हुँदा त्यसै अनुरूप हामीहरूले यो विपदका बेलामा चाहिँ त्यसरी हामीहरूले चाहिँ यहाँ चाहिँ प्रतिकार गर्ने, विपदसँग चाहिँ अब जुझ्नका लागि समुदायलाई सचेत गराउने, खोज तथा उद्धार गर्ने, पूर्व सूचना दिने।
10: अब बाँकी खबर, कर्णाली नदी किनारमा महिलाको शव भेटिएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 2 जनशक्ति सामुदायिक वन स्थित कर्णाली नदी किनारमा हिजो महिलाको शव भेटिएको, करिब 30-32 वर्षको जस्तो देखिने नदी किनारमा भेटिएको महिलाको शव सडे गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल जीन्स प्यान्ट, सेतो मोजा लगाएको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको र शव टिकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले जानकारी दिनुभयो। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। मौसम सम्बन्धी पूर्व सूचनालाई ध्यान दिएर काम गर्न मौसमविदको नागरिकलाई आग्रह, कैलालीका तटीय क्षेत्रका पालिका पूर्व तयारीमा जुटे। सुदूरपश्चिममा सेनाको हेलिकप्टर सहित विपद प्रतिकारले तयारी अवस्थामा, भारी वर्षाको सम्भावनामा सतर्क हुन कैलालीका विभिन्न निकायबीच छलफल। शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै, सहयोग पाएपछि उपभोक्ताहरू खुशी। र कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र आहाराको सर्वे। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: छिछि, कस्तो गनाएको! यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोता बिन नमस्कार, सामुदायिक रेडियो टीका प्रएफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 8 गते बिहीबार, तदनुसार सेप्टेम्बर 24 तारीक सन् 2026। यो परिस्थितिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि व्यापारमा नयाँ मानिससँग चिन्जान बढ्नेछ, आफ्नो कुरा सीधा राख्दा लेनदेन सहज हुनेछ। वृष राशि हुनेहरूको लागि पुरानो पैसाको हिसाब मिलाउन सकिनेछ, घरमा तपाईँको निर्णयलाई साथ मिल्नेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ सम्पर्कले कामको बाटो फराकिलो बनाउनेछ, बोल्ने र बुझाउने शैलीबाट राम्रो प्रभाव पर्नेछ। कर्कट राशि हुनेहरूको लागि घरको खर्च सम्हाल्दा आर्थिक बोझ घट्नेछ, व्यक्तिगत रूपमा लामो समयदेखि चाहेको एउटा काम अघि बढ्नेछ। सिंह राशि हुनेहरूको लागि व्यवसायमा आफ्नो पहिचान बलियो बनाउने मौका मिल्नेछ, कामको जिम्मेवारी बढे पनि आत्मविश्वास कम हुने छैन। कन्या राशि हुनेहरूको लागि काम गर्ने तरिकामा सानो सुधारले समय जोगाउनेछ, नयाँ सिप सिक्ने रुचि बढ्नेछ। तुला राशि हुनेहरूको लागि सम्बन्धमा रहेको दूरी घट्नेछ, तपाईँको मिठो बोलीले कुरालाई सहज बनाउनेछ। वृश्चिक राशि हुनेहरूको लागि आर्थिक विषयमा कुरा प्रष्ट भएपछि निर्णय लिन सजिलो हुनेछ, काममा आफ्नो योजना सोचे मात्र अरूसँग बाँड्नुहोला। धनुराशि हुनेहरूको लागि नयाँ ठाउँसँग जोडिएको कामले ध्यान तान्नेछ, यात्रामा उपयोगी व्यक्तिसँग भेट हुनेछ। मकर राशि हुनेहरूको लागि जिम्मेवारी पूरा गर्ने क्रममा आफ्नो क्षमता देखिनेछ, कामको परिणामले आत्मविश्वास बढ़ाउनेछ। कुम्भ राशि हुनेहरूको लागि प्रविधिको प्रयोगले दैनिक काम सजिलो पार्नेछ, नयाँ तरिका सिकेर त्यसलाई तुरन्त प्रयोग गर्न सकिनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कसैलाई दिएको साथको राम्रो प्रतिक्रिया पाइनेछ, आर्थिक निर्णयमा भावना भन्दा वास्तविक अवस्था हेर्नुहोला। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईलाई आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 33 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: बेवारिसे सब भेटिएको सूचना मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाइ 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई छाला को मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
4: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
4: विवाह
5: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9867-27-29।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541 00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।
7: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
8: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
9: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
8: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
9: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
8: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
9: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
8: आफ्नो नगर

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी मौसम सम्बन्धी पूर्व सूचनालाई मध्यनजर गर्दै टिकापुरमा बाढ़ीजन्य विपदबाट जोगिन गरिएको पूर्व तयारी बारे कुराकानी, समुदाय स्तरीय विपद व्यवस्थापन समिति विपदको पूर्व तयारीमा कसरी जुटेका छन् भन्ने जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिममा आगामी असोज 9 गतेदेखि 11 गतेसम्म अति भारी वर्षा हुने भएकाले टिकापुर नगरपालिकाले पनि पूर्व तयारी थालेको छ। विपदको जोखिमबाट धनजनको क्षति हुन नदिन पालिकाले कसरी काम गरिरहेको छ भनी वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीसँग कुराकानी गरेका छौं।
1: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: मौसम पूर्वानुमानको कस्तो सूचना प्राप्त भएको छ?
2: 6 गते साँझ 6 बजेको मौसम अनुमानमा विशेष बुलेटिन दोस्रो पटक पुनः यो अहिलेको पूर्वानुमानको लागि जारी भएको छ र खास गरेर यो नेपालमा भारीदेखि अति भारी वर्षा हुने भनेछ र धेरै जिल्लाहरूमा चाहिँ अति भारीको प्रक्षेपण पनि भएको छ। हाम्रो सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागमा पनि भारी वर्षाको अति भारी वर्षाको संकेत दिएको छ र हाम्रो यता चाहिँ सतर्कता तहसम्मको अहिलेको जुन हाम्रो सूचना जारी भएको छ जल तथा मौसम विज्ञान विभागको, त्यो सूचनालाई आधार मानेर हामीले चाहिँ यहाँ कामहरू गरिराखेका छौँ। अब अहिलेसम्म निरन्तर आउँदाखेरि पूर्वानुमानमा अलिकति जोखिम देखिएको छ।
1: टिकापुरमा यहाँहरूले पूर्व तयारी कसरी गर्दै हुनुहुन्छ?
2: पालिकामा हामीले चाहिँ यो नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक राखेर जोखिम क्षेत्रहरूको पहिला पनि पहिचान गरेर धेरै ठाउँमा हामीले काम गरिसकेका थियौँ। जस्तै रानीजमरा कुलरिया सिँचाई आयोजनालाई अनुरोध गरेर यो भाद्रको 22 गते नै हामीले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक गरेर टिकापुर नगरपालिका वार्ड नम्बर 5 जहाँ चाहिँ हाम्रो अहिले भैरवनाथ मन्दिर, त्योभन्दा उत्तरतर्फ हामीले चाहिँ अनुरोध गरेर त्यहाँ बोल्डर खसाल्ने कामहरू गरि सम्पन्न भइसकेको थियो र त्योभन्दा माथि अझै पुनः अनुगमन गर्दाखेरि अझै जोखिम क्षेत्र देखिसकेपछि असोज 6 गतेको बैठकले पुनः चाहिँ त्यो ठाउँमा थप बोल्डर खसाल्नलाई हामीले अनुरोध गरेका थियौँ। त्यो काम पनि शुरू भएको छ। सँगसँगै अब अहिलेको पूर्वानुमान त अलिकति खतरा देखिसकेपछि टिकापुर नगरपालिका वार्ड नम्बर 8 पुराल टोल भन्छ जहाँ चाहिँ बनगाउँ नजिक हो, त्यो क्षेत्रमा अहिले हामीले चाहिँ अब तत्काल बोल्डर खसाल्ने कार्य चाहिँ सम्भव छैन। त्यसको लागि चाहिँ तारजाली कट्टा लाएर हामी त्यो ठाउँको कट्टामा माटो भरेर बालुवा भरेर गर्ने कामहरू गर्ने भनेर हामीले सबैलाई पत्राचार गरिसकेका छौँ। भोलि बिहान हामीले चाहिँ काम गर्ने भनेर सबैलाई पत्राचार गरेपछि भोलि बिहानदेखि त्यो काम चाहिँ शुरू हुन्छ। आज बिहान चाहिँ त्योदेखि त्यो काम शुरू हुन्छ। हामीले त्यो पत्राचार गरिसकेर 8 गते बिहानदेखि काम गर्ने भनेर हामीले यो गरेका छौँ। अब पूर्वानुमानमा आधारित पूर्व कार्यहरूमा जस्तै हाम्रो 1 नम्बरको नाला सफाईहरूको कामहरू लगभग अन्तिम चरणमा भइसकेको छ। अब कुनै ठाउँमा हामीले आँखाले नदेखेको कुनै ठाउँमा फेरि गुनासो आयो त्यस्तो ठाउँमा हामी पुनः गर्छौँ, नत्र अन्य कामहरू हामीले चाहिँ सम्पन्न गरेका छौँ। सँगसँगै अन्य वडाको हकमा पनि छ। कतिपय ठाउँमा चाहिँ अब जस्तै हामीसँग कर्णाली नदी छ, ठुलो कर्णाली नदीको हकमा हामीले सबै ठाउँमा अहिले जस्तै श्रीलंका छ, हाम्रो टोली गाउँ छ, त्यहाँ चाहिँ अहिले सबै ठाउँमा बोल्डर खसाल्ने या तटबन्धको कार्यहरू सम्पन्न गर्न सकेनौ। कर्णाली जलाधार व्यवस्थापन आयोजनालाई अनुरोध गरे पनि अहिले हाम्रो सम्भव भएन। त्यसको लागि चाहिँ हामीले के गर्यौं भने अहिलेलाई चाहिँ बस्तीहरू स्थानान्तरणको लागि तयारी अवस्थामा राखेका छौँ। यदि त्यस्तो कुनै समस्या आइहाल्यो भने हामी बस्ती स्थानान्तरण गर्छौँ। जोखिम क्षेत्रका बस्तीहरूलाई चाहिँ हामी सुरक्षित ठाउँमा लग्ने काम गर्छौँ र अहिले चाहिँ सबै ठाउँमा हामी सम्पूर्ण वडादेखि पालिकाले चाहिँ हामी जिङ्गलहरू प्रसारण गरिराखेका छौँ। कुनै ठाउँमा त्यस्तो जोखिम आयो भने

0: लाई त्यसपछि स्थानान्तरण काम गर्छौँ. अहिलेलाई चाहिँ हामी पूर्व तयारीमा सबैभन्दा पहिलो प्राथमिकीकरण नालाहरू सरसफाईको कार्यहरू त्यसपछि पूर्व सूचना दिने कामहरू सबै नागरिकलाई सचेत गराउने काम चाहिँ गरेका छौँ. पार्काको माथिल्लो भाग अलि धेरै जोखिम थियो. अस्ति भर्खर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले लगभग 200 मिटरसम्म चाहिँ उहाँहरूले कार्य सम्पन्न गरिसक्नु भएको छ. थप त्योभन्दा माथि उत्तरतर्फ थोरै अझै पनि समस्या देखिएको छ. त्यो ठाउँमा पनि लगभग यो हाम्रो चाहिँ पानी आउनुभन्दा पहिला त्यो काम सम्पन्न हुन्छ भन्ने हामीले चाहिँ रानी जमरा कुलरिया सिँचाइ आयोजनाले आश्वासन दिनुभएको छ. धेरै ठूलो पानी आयो भन्न सकिँदैन, विपदको बेला सम्भावना त रहन्छ नै, तर हामीले न्यूनीकरणका कामहरू चाहिँ गरेका छौँ.
1: अहिले यदि पानीको बहाव ठूलो आयो भने कर्णाली नदीले सत्य कर्णाली सामुदायिक वन र तल्लो क्षेत्रमा तोली गाउँ क्षेत्र चाहिँ जोखिममा पार्ने देखिन्छ.
0: सबैभन्दा बढी देखिने भनेको त्यही भनेकै सामुदायिक हाम्रो जुन सत्य कर्णाली सामुदायिक वन छ त्यसको तल्लो बस्ती हामीसँग बनगाउँ छ, पुरालटोल, फाटा र पारीपट्टी श्रीलंका, त्यति क्षेत्र चाहिँ एकदमै जोखिम छ. त्यो क्षेत्रको लागि चाहिँ हामीले अब सोच्नुपर्ने अहिलेको लागि तत्काल भनेको स्थानान्तरण नै हो.
1: अनि हामीसँग भएको सामग्री र स्रोतको अवस्था चाहिँ के हो पालिकाको?
0: सामग्री हामीसँग अब पूर्व तयारीको लागि अब हामीसँग 3 दिन 4 दिन अगाडिदेखि हामी सूचना जारी गर्दै गर्दाखेरि समुदाय आफै सुरक्षित ठाउँमा जान सक्नुहुन्छ जस्तो लाग्छ, उहाँहरू चाहिँ जानुहुन्छ. सँगसँगै अब कहिलेकाहीँ उद्धार पनि गर्ने अवस्था आइहाल्यो भने त्यसको लागि चाहिँ हामीसँग रबर बोट एउटा चाहिँ अहिले बिग्रेको अवस्थामा छ, त्यो अलिकति यहाँ बनाउन नसकिने एउटा हाम्रो चालु अवस्थामा छ. सँगसँगै लाइफ ज्याकेट, ट्युबहरू, चाहिने आवश्यक सामग्रीहरू हामीसँग छन् र सँगसँगै हामीसँग मात्रै भएको भएर भएन, शस्त्र प्रहरी पनि अफिस पनि छ, उहाँहरूसँग पनि एउटा स्ट्यान्ड बाई छ, त्यसले चाहिँ पुग्छ होला जस्तो लाग्छ कुनै ठाउँमा कसैले तत्काल उद्धार गर्नु पर्यो भने. र सबभन्दा राम्रो हाम्रो यहाँको प्रयास भनेको टोल विकास संस्था जहाँ चाहिँ सामुदायिक विपद व्यवस्थापन समिति छ, त्यहाँ खोज तथा उद्धार कार्यदल, पूर्व सूचना कार्यदल र हाम्रो चाहिँ प्राथमिक उपचार कार्यदल छ, त्यहाँ चाहिँ उहाँहरूको महिला कार्यदल पनि छ. उहाँहरूले त्यो आफ्नो त सँगसँगै सामग्री पनि छ उहाँहरूसँग, सबै समुदायसँग छ, उहाँहरूले चाहिँ त्यो बमोजिमको कार्यहरू गर्नुहुन्छ. पालिकामा स्रोत साधन थोरै देखे पनि हामी सबै समुदायमा हेर्दाखेरि आवश्यकता अनुसारको सामग्री छ नै.
1: जस्तो अब यो समुदायको जुन क्षमता विकास गरिएको छ नि, यसले विपद पूर्व नै नागरिक सचेत भएर सुरक्षित ठाउँमा जान सक्ने अवस्था चाहिँ पालिकाले तयार गरेको छ.
0: अहिलेसम्म हामीले आफ्नो तर्फबाट हेर्दाखेरि एकदम राम्रो अभ्यास पनि देखेको छ योभन्दा पहिलाको, उहाँहरू जान पनि सक्नुहुन्छ र हामीले दिएको सूचना बमोजिम समुदायले आफै अहिले सबै समुदायले सचेत गराउने कामहरू गरिराख्नु भएको छ. सँगसँगै अब त्यस्तो बाढी आउने सम्भावना भइसकेपछि उहाँहरू जान सक्ने, त्यसपछि कहाँ जाने भनेर आफ्नो स्थानहरू पहिल्यै सरसफाई गरेर राख्ने र आवश्यकता अनुसारको सामग्रीहरू जो खाद्यान्नहरू पनि पहिल्यै जोहो गरेर राख्ने काम चाहिँ गर्नु भएको छ.
1: जस्तो यो समन्वय र सहकार्यको काम चाहिँ कसरी हुँदैछ? विपद समितिको बैठकमा के कस्तो निर्णयहरू?
0: हामीले चाहिँ हाम्रो पालिकाले मात्रै गरेर सम्भव हुँदैन. हाम्रो पालिका कर्णाली तटीय क्षेत्रमा अवस्थित भएको हुनाले योभन्दा माथि हाम्रो लम्किचुहा नगरपालिका, त्यस्तै गरेर जानकी गाउँपालिका पनि छ. कतिपय ठाउँमा चाहिँ जस्तै जानकी गाउँपालिकामा कुनै बाँधहरू फुटिहाल्यो भने त्यसको असर चाहिँ जानकी भन्दा पनि टिकापुर नगरपालिकामा बढी प्रभाव पार्छ. त्यसको लागि चाहिँ जानकी गाउँपालिकासँग हाम्रो निरन्तर समन्वय हुन्छ. हामी विपद व्यवस्थापन समितिको बैठकमा जानकी गाउँपालिकाका अध्यक्षलाई पनि आमन्त्रण गरेका थियौँ र उहाँहरूले हामीलाई निरन्तर सूचना पनि सम्प्रेषण गर्नुहुन्छ. त्यो कुनै ठाउँमा फुट्ने अवस्था अहिलेसम्मको अवस्थालाई हेर्यो भने त्यस्तो अवस्था चाहिँ फुटिहाल्ने अवस्था छैन भनेर उहाँहरूले जानकारी गराउनु भएको छ र योभन्दा आगामी पनि हामी निरन्तर समन्वय र सहकार्य गर्ने भनेर यसमा निर्णय पनि गरेका छौँ. सँगसँगै हाम्रो अब कर्णालीलाई अलिकति व्यवस्थापन गर्ने रानी जमरा कुलरिया सिँचाइ आयोजना नै हो, हामी उहाँहरूसँग निरन्तर समन्वयमा छौँ, बैठकमा उहाँहरूलाई पनि आमन्त्रण गर्छौँ. सँगसँगै उहाँहरूले गर्ने सहयोगहरू, बोल्डर खसाल्ने कार्यहरू, त्यसपछि कट्टा दिने कामहरू निरन्तर उहाँहरूले गरिराख्नु भएको छ र आफ्नो तर्फबाट पनि अनुगमनहरू, नदीको चाहिँ किनाराको अनुगमनहरू गरिराख्नु भएको छ र जुन ठाउँमा जोखिम छ त्यो ठाउँको कामहरूलाई थप चाहिँ सहयोग पनि गर्नु भएको छ.
1: जस्तो यहाँहरूले चाहिँ वैशाखदेखि नै नाला सरसफाई लगायतको काम चाहिँ टिकापुर वार्ड नम्बर 1 कसवालमा गरिराख्नु भएको थियो नि, यो अहिलेको अवस्था हेर्दाखेरि यो आकाशे पानी बगेर जाने अवस्था देखिन्छ कि अघिल्ला केही वर्षहरूमा चाहिँ आकाशे पानी बजारमै जम्ने, जलमग्न हुने अवस्था थियो नि, यो अहिले यहाँहरूले हेर्दाखेरि के देखिन्छ?
0: अहिले अब धेरै भारी वर्षा भएन भने जुन नालाले ठेक्न सक्नेहरू, हामीले जुन वैशाख जेठमा भन्नुभयो त्यतिखेर हामीले एक चरणको पुरै सफाई चाहिँ भएको थियो, तर वैशाख जेठ लाग्दै गर्दा फेरि अहिलेसम्म फेरि त्यो ठाउँमा फोहोरहरू संकलन गरेर जमेको अवस्था हुन सक्छ भनेर हामीले लगभग 2 दिन टिकापुर नगरपालिकाको 1 नम्बरलाई हाम्रो पालिकाको जेसीबीले सफाई गरेर चाहिँ त्यो ठाउँको सम्पन्न गर्छौँ र सँगसँगै हामीसँग 6 जना चाहिँ सरसफाई कर्मीलाई हामीले अहिले नाला सफाईमै छुट्टै खटाएर उहाँहरू जुन ठाउँमा बुझेको छ त्यो ठाउँमा कामहरू भइसकेको छ. त्यस्तो डुबान नहोला, कुनै ठाउँमा आइहाल्यो भने त्यसको लागि हामीसँग जनशक्ति हुनुहुन्छ, उहाँहरूले फेरि त्यो ठाउँमा गएर हामी गर्नलाई कुनै ठाउँबाट सूचना आयो भने हामी त्यो गर्छौँ.
1: सूचना संयन्त्र चाहिँ कसरी परिचालन गरिएको छ?
0: हामीसँग विषय क्षेत्र छ, विषयगत क्षेत्रले शाखा प्रमुखहरूले आफ्नो कामहरू गर्नु भएको छ, त्यसको लागि चाहिँ विपद व्यवस्था व्यवस्थापन शाखासँग समन्वय गर्नुभएको छ. सँगसँगै वडा कार्यालयले आफ्नो जोखिम क्षेत्रहरूको विषयमा जानकारी गराउनुहुन्छ र त्यसको लागि समस्या समाधानको उपाय यो हुन सक्नुहुन्छ समेत पनि उहाँहरूले दिइसकेपछि हामीले त्यो अनुसारका कार्यहरू अगाडि बढाएका छौँ. कतिपय कामहरू पालिकाले आफै गर्न सक्ने छ भने कतिपय कामहरू पालिकाको स्रोत साधनले अहिले गर्न नसकिने अवस्थामा हामीले धेरै अब साझेदार निकायहरूसँग पनि सहयोगको लागि अपेक्षा गर्छौँ. जस्तै हाम्रो अब सुरक्षा निकाय बीओपी खपरौला छ, त्यस्तै गरेर हामीसँग सुरक्षा निकायको तालिम केन्द्र छ, शस्त्रको इलाका प्रहरी कार्यालय छ. उहाँहरू चाहिँ जनशक्ति व्यवस्थापन गरेर हामीलाई सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नुभएको छ. सँगसँगै अब स्रोत साधनको लागि अहिलेसम्म हामीले रानी जमरा कुलरेसी चाहिँ आयोजनालाई अनि धेरै अनुरोध गरिराखेका छौँ र हामीसँग विपद व्यवस्थापन समितिमा सबै राजनीतिक दलहरू हुनुहुन्छ, रेड क्रस छ, त्यस्तै गरेर अब पत्रकार महासंघकै हुनुहुन्छ. सँगसँगै हामीसँग अरू विषयगत समितिका संयोजकहरू पालिकामा जुन गठन भएका छवटा विषयगत समितिका संयोजकहरू हुनुहुन्छ, विषयगत शाखा प्रमुखहरू छन्. हामीले आफ्नो जिम्मेवारी अनुसारको कामहरू चाहिँ गरि नै राखेका छौँ.
1: यो विषयगत समितिहरू, विषयगत शाखाहरू र विपद व्यवस्थापन समितिमा बस्ने सदस्यहरू, दलहरू लगायत सबै यो विपदमा आफै सक्रिय भएको महसुस गर्नुभएको छ कि छैन तपाईँले?
0: एकदमै हुनुहुन्छ. हाम्रो जस्तै सूचना मात्रै सम्प्रेषण गर्दाखेरि वडा स्तरीय विपद व्यवस्थापन समिति अटोमेटिक आफै सक्रिय हुनु भएको छ, वडाले आफ्नो तयारी आफै गर्नु भएको छ. जुन कार्यालयमा हाम्रो पालिका स्तरको विपद व्यवस्थापन समिति छ, हामीले एउटा मेसेज लेख्यो भने समितिको बैठकमा आउनुहुन्छ, उहाँहरू समाधानको बाटो सहित यसरी गर्न सकिन्छ भनेर सुझाव दिएहरू चाहिँ हामी चाहिँ सर्वसम्मतिले निर्णयहरू पारित गरेका हुन्छौँ र त्यो निर्णय कार्यान्वयन गरिसकेपछि अर्को बैठकमा हामीले अहिलेसम्मको प्र्याक्टिसमा विगतमा भएको बैठकको निर्णय कार्यान्वयनको अवस्थाको विषयमा पनि जानकारी गराउँछौँ. सँगसँगै वाट्सएप ग्रुप छ हामीसँग, विपद व्यवस्थापन समितिको छुट्टै छ, शाखा प्रमुखहरूको छुट्टै छ. केही नयाँ कामहरू भयो भने हामी त्यसमा अपलोड गर्छौँ, केही समस्या कुनै ठाउँमा छ भने पनि अपलोड गर्छौँ र त्यही अनुसारको कामहरू भइराखेको छ.
1: यो त पूर्व तयारीको सम्बन्धित कुराहरू रह्यो, तर अब यदि जुन एकदम अति भारी वर्षा हुने भनिएको छ, जस्तो अब बाढी नदी बस्तीमा पस्न सक्ने जोखिम पनि छ, यदि बाढी आइहाल्यो भने हामीसँग भएको सेल्टरहरूको अवस्था, उद्धारकर्ताहरूको अवस्था, जस्तो हामीले स्वयंसेवकहरू पनि परिचालन समुदायमा तयार गरेका छौँ नि त, उहाँहरूको अवस्था के छ?
0: पालिकाले हाम्रो नगर प्रहरी लगायत 28 जनालाई हामीले चाहिँ 19 दिनको तालिम, 18 दिनको तालिम हामीले दिएका छौँ र फेरि उहाँहरूलाई पुनर्ताजकी भनेर 5 दिनको तालिम फेरि दिएका छौँ. उहाँहरू अहिलेदेखि एकदम समन्वयमा हुनुहुन्छ. सँगसँगै यो खोज तथा उद्धार कार्यदल हाम्रो हरेक समुदायमा पनि विभिन्न संघ संस्थाहरूले तालिम दिएर उत्पादन भएको छ, सामग्री सहित उहाँहरू पनि तयारी अवस्थामा हुनुहुन्छ. र हाम्रो एक नम्बरमा चाहिँ हामीले सेल्टर भनेको छुट्टै, योभन्दा पहिलाको अवस्थालाई हेर्यो भने आवश्यकता पनि महसुस नभएको, अलिकति नदीभन्दा टाढा डुबान चाहिँ हुन्छ एक नम्बरमा, तर बाढी आएको अवस्था त्यस्तो ठुलो छैन, विस्थापित हुनुपर्ने अवस्था नभएको हुनाले जहाँ चाहिँ कर्णाली तटीय, यता पथरैया तटीय र के अरे मुहना तटीय क्षेत्रमा चाहिँ हामीसँग सुरक्षित भवनहरू पुग्ने गरी छ, हामीले चाहिँ त्यो ठाउँमा सुरक्षित ठाउँमा लग्छौँ. अब धेरै ठाउँमा त अपाङ्गता मैत्री पनि छ, खानेपानी बिजुली बत्ती सहितको व्यवस्था छ र त्यो ठाउँमा सुरक्षित ठाउँमा लैजानलाई हामीसँग अहिले टोल विकास संस्था, त्यसपछि सामुदायिक विपद व्यवस्थापन समिति पनि हुनुहुन्छ, सक्रिय नै हुनुहुन्छ. त्यसरी कुनै ठाउँमा थप उद्धारको लागि आवश्यक भयो भने उहाँहरू पर सुरक्षा निकाय लगायत हाम्रो चाहिँ पालिकासँग समन्वय गर्नुहुन्छ. अहिलेसम्मको अवस्था हेर्यो भने मलाई लाग्छ समुदाय नै सक्रिय भएर यो काम चाहिँ गर्न सक्नुहुन्छ.
1: तपाईँहरूको तयारी बाढी आउनु पूर्व नै बस्तीलाई सुरक्षित गराइसक्ने हो अथवा जस्तो नागरिक सचेत गराउने पहिले नै सार्नुपर्छ भन्ने तयारी हो कि खास के हो? अब जस्तो वस्तुभावको कुरा छ, खाद्यान्नको कुरा छ, अत्यावश्यक सामग्रीको कुरा छ,
0: हामीले चाहिँ पूर्व सूचनाको आधारमा बाढी आउनु पूर्व नै, अब मानौ कर्णालीमा 10.8 मिटर पुग्यो भने हामीले चाहिँ बस्ती सार्छौँ, त्यसपछि हामी उहाँहरूले सुरक्षित ठाउँमा उहाँहरूको वस्तु भाव लगायतको सामग्रीहरू, जो सुरक्षित अन्न भण्डारणका कुराहरू छ, जस्तै 5 नम्बर वडामा हाम्रो सुरक्षित अन्न भण्डारण पनि छ छुट्टै उहाँहरूको अन्न राख्नलाई, त्यो किसिमले उहाँहरूले अहिले नै सारिसक्नु भएको छ. कतिपयले चाहिँ यदि 10.8 मिटर भन्दा माथि पानी नाग्ने अवस्था आयो, पानीको मिटर त हामी लाइभ हेर्न सक्छौँ र त्यो अनुसारको हामीले तयारी गर्न सक्छौँ र अब सबैको फेरि सार्नुपर्छ भन्ने छैन, धेरैको घर अहिले आफ्नो घर पनि सुरक्षित छ, माथिको तलामा राख्ने कामहरू उहाँहरूले आफै गर्नुहुन्छ, कसैले छिमेकीको घरमा राख्नुहुन्छ र जसको काहीँ पनि ठाउँ छैन उहाँहरूले चाहिँ सुरक्षित भवन जहाँ छ हाम्रो त्यहाँ लगेर राख्नुहुन्छ. पानी आउनु, विपद आउनु भन्दा पहिला नै उहाँहरू चाहिँ सुरक्षित ठाउँमा जानुहुन्छ.
1: तपाईँले चाहिँ अब यस्तो खालको अब भारी वर्षा हुने भन्ने खालको सूचना आइरहेको छ, एक खालको सूचना त समुदायसम्म पनि पुगिसकेको छ, नागरिक त्रसित पनि हुनुहुन्छ यो सूचना पछि. अब भर्खरै भोटेको चाहिँ बाढी आएको भएर अलि बाढी अथवा विपद आउँछ भनेपछि एक खालको त्रास यहाँ पनि छ र फेरि नागरिकको पुरानो अभ्यास पनि छ, जस्तो उहाँहरू समय समयमा सेल्टरमा बसिसकेको अनुभव पनि छ. यो बेला चाहिँ तपाईँको चाहिँ नागरिकलाई चाहिँ अनुरोध चाहिँ के छ? यस्तो बेला चाहिँ कस्तो खालको सावधानी अपनाउन आवश्यक छ?
0: यो बेला सबैभन्दा बढी चनाखो हुनु पर्यो, त्यसपछि गएर सूचनाहरू हरेक समयमा चाहिँ अपडेट हुनु पर्यो, जानकारी लिइराख्नु पर्यो. सँगसँगै अब सूचना लिएर मात्रै भएन, जब सूचना आएर बाढी आउने सम्भावना जोखिम चाहिँ बढिहाल्यो भने आफै सुरक्षित ठाउँमा जानु पर्यो नागरिकहरूले, किनभने विपद आइसकेपछि त्यो सबै आफ्नै धनजन क्षति हुन्छ। त्योभन्दा पहिला हामीले सार्न सक्यौँ भने यदि घरमा पानी पसेन भने पनि हाम्रो केही पनि बिग्रिँदैन, खर्च केही पनि हुँदैन। त्यसको लागि हामीले पहिल्यै सुरक्षित ठाउँमा गयौँ भने तनाव पनि घट्यो र भोलिको दिनमा फर्केर आउनलाई आफूसँग सम्पत्ति पनि जोगियो। त्यसको लागि हामीले सकेसम्म घरमा भएको सम्पत्ति जो चाहिँ सार्न मिल्छ त्यो हाम्रो जुन पानीको पर्सेपन हुन्छ पूर्वानुमान भइराखेको छ त्यो अनुसार बर्सात हुन सुरु गर्यो भने हामी पहिल्यै लैजान सक्छौँ। र सँगसँगै अन्न भण्डारणको बेला कहिले काहीँ हामी त अब बाढी कुन बेला आउँछ भने पानी परिराखेको बेला आउँछ, त्यति बेला चाहिँ कसैलाई अब त्यो छोप्नलाई त्यस्तो प्लास्टिकहरूको समस्या भयो भने पनि हामी पालिकासँग तिरपालहरू छ त्यो पनि हामी उपलब्ध गराएर उहाँहरूको अन्नहरू पनि सुरक्षित तरिकाले सुरक्षित ठाउँमा चाहिँ सार्ने बेला सहयोग गर्न सक्छौँ। धन्यवाद।
2: अति भारी वर्षा हुने पूर्वानुमानको सूचनापछि समुदाय स्तरीय विपद व्यवस्थापन समिति पनि विपदको पूर्व तयारीमा जुटेका छन्। तटीय क्षेत्रका केही नागरिकलाई कसरी पूर्व तयारी गरिरहनु भएको छ भनी सोधेका छौं।
3: नमस्ते, मेरो चाहिँ रामप्रसाद चौधरी टिकापुर नगरपालिका समुदाय स्तरीय विपद व्यवस्थापनको अध्यक्ष हो। समुदायमा चाहिँ हामी एकदमै नजिक किनारमा बस्ने यो क्षेत्र हो भन्छौँ, यसको लागि चाहिँ हामी गाउँमा सूचना दिइरहेका छौँ कि जोरका पानी पर्नेछ अब 8 बजेदेखि 12 गतेसम्म, यसलाई चाहिँ के अरे उसरी छाड्नु होला। रसुवाको नै उदाहरण आउँछ, त्यही भएर रसुवा जस्तो हुन सक्न पनि सम्भावना भएको हुनाले हामी सबैजना सचेत हुनुपर्छ भन्ने कुरा गरिरहेछौँ। र यसको लागि चाहिँ अब यो बनगाउँ क्षेत्र भनेको एकदमै नाजुक ठाउँ पनि हो र अब दुईटै तर्फबाट घेरिएको ठाउँ पनि छ। उता पूर्वतिर चाहिँ कर्लाङ नदी, पश्चिमतिर हाम्रो पर्सैया प्लस रानीकुलाहरू पनि छ। यसै विषयलाई लिएर चाहिँ म ढेनजर गएर ती चाहिँ काम गरिरहेको छौँ भन्ने कुरा हो।
4: नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी वैदिक समुदाय विपद व्यवस्थापन समितिको अध्यक्ष। सबभन्दा ठुलो कुरा अहिले हाम्रा किसान दाजुभाइहरूको धान पाकिरहेको छ र उहाँहरूलाई यो धान नकाट्न आग्रह गरेका छौँ। र मौसम पूर्वानुमान महाशाखाको जानकारी पाए अनुसार हामीले किनभने 9 देखि 11 सम्म ठूलो वर्षा हुने सम्भावना देखेको हुनाले त्यसकारणले हामीले समुदाय स्तरमा सबैलाई जानकारी गराउँदै हिँडेका छौँ। र त्यो मौसमको बेला हाम्रा ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी महिलाहरूलाई यो वैदिक भवनहरू छन् उहाँहरूमा सुरक्षित सुसाथ आउनुहोला र सँगै सुक्खा खाजाको व्यवस्था सहित आफ्नो पानीको व्यवस्था, दीर्घरोगी दाजुभाइहरूलाई उहाँहरूलाई पनि आफ्नो चाहिँ दबाईको व्यवस्था सकिने एकता नै अगाडि जानकारी गराएर हामीले यस्तो कार्यक्रम गरेर वैदिक टोलबस्ती नदी तटीय किनारामा एउटा माइकिङ सहितको सानो ह्यान्ड माइक सँगमा हामीले चाहिँ कार्यक्रम गरेका थियौँ र यस्तै जानकारी गराउँदै सबैलाई हामीले वैदिक समुदाय विपद व्यवस्थापन समितिले गरेर हामीले गरेका छौँ। अझ पनि फेरि पनि अझ पनि हामी आफ्नो समुदाय बस्ती टोल बस्तीहरूमा सबैलाई एकअर्का माथि साथीहरूसँगै गफ गरेर यस्तो हुँदैछ, यसको लागि हामी सुरक्षित रहनुपर्छ र अलर्टहरू मेसेज आउँछन् के अवस्था छ त्यसको जानकारी लिएर सुरक्षित स्थानमा पहिचान गरेर त्यो स्थानमा जानको लागि सबैलाई आग्रह गरिरहेका छौँ। यस्तो यस्तो अवस्था हामीले त्यो वैदिक समुदाय व्यवस्थापन समितिले यस्तो गरिरहेको छ।
5: नमस्कार, म सिंहराज बुढा मगर टिकापुर वडा नम्बर 5 कर्मिरा समुदायको पूर्व यो सिडिएमसीको सचिव र अहिले सदस्य र यो हामीहरूले यो विपदको बेलामा विशेष गरेर बाढीका बेलामा हामीहरूले समुदायमा एउटा यो स्थानीय स्तरको विपद व्यवस्थापन समिति गठन छ, त्यसमा हाम्रो 9 वटा कार्य समिति सदस्यहरू हुनुहुन्छ र त्यसै गरिकन हामी हाम्रा चाहिँ अब अरू यो तहगत उपसमितिहरू गठन छन्, पूर्व सूचना प्रणाली अनि त्यस्तै पूर्व सूचना कार्यदल, त्यस्तै खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदल भनेर र अर्को हाम्रो चाहिँ स्वयंसेवकहरू पनि हुनुहुन्छ। विगतमा हाम्रो कर्मिडा समुदाय अत्यधिक यो बाढी एकदम जोखिममा कर्णाल नदीको किनारमै अवस्थित भएको समुदाय भएको हुँदा यहाँ बाढीहरू भइराखेको हुँदा विगतमा यहाँ क्रियाशील संघ संस्थाहरूले विपद सम्बन्धी काम गर्ने संस्थाहरूले यहाँ कार्यदलहरू यो कार्य समितिहरू गठन गर्नुभएको थियो। त्यसै अनुरूप हामीहरूले यो विपदका बेलामा चाहिँ त्यसरी हामीहरूले चाहिँ यहाँ चाहिँ प्रतिकार गर्ने विपदसँग चाहिँ अब जुझ्नका लागि समुदायलाई सचेत गराउने, खोज तथा उद्धार गर्ने, पूर्व सूचना दिने ती अरू कामहरू गरिराखेका थियौँ र अहिले पनि हामीहरूको यो समुदायमा विशेष गरेर बर्सातका बेलामा बाढी लाग्ने त्यस्तो अवस्था भयो भने अथवा त्योभन्दा अगावै हामीहरू जेठ महिनामा एउटा कृत्रिम नमुना अभ्यास पनि गरेर समुदायलाई चाहिँ सचेत गराउँछौ र कदम कदाचित अब वर्षातको बेलामा बाढी आउने जस्तो अवस्था भयो भने ट्रिगरको अवस्था भयो भने हामीहरू यो नौवटै यो कार्य समिति सिडिएमसी क्रियाशील हुने र त्यसमा तहतका अरू उप समितिहरू पूर्व सूचना प्रणालीहरू खोज तथा प्राथमिक उपचारहरू क्रियाशील हुन्छौ जस्तो हाम्रो यहाँ चाहिँ अब पूर्व सूचना प्रणालीको संयोजकलाई विभिन्न तहहरूबाट सूचनाहरू आउने अब चिसा पानीको अब जलमापन केन्द्रबाट त्यो बाढी मापन केन्द्र त्यस्तै रेड क्रस नगरपालिका इलाका प्रहरी चौकी हाम्रै यहाँ नजिक पाँच नम्बरमा अवस्थित यो प्रहरी चौकी सुक्लीपुर लगायत अब यो पालिका स्तरमा गठित भएको यो विपद व्यवस्थापन शाखाबाट पनि हामीहरूलाई जानकारीहरू आउँछ र त्यसै अनुरूप हामीहरूले बाढी आउनुभन्दा अगावै हामीहरूले उनीहरूलाई सूचनाहरू दिने गर्छौ र अब समुदायमा भएका अपाङ्गताको समस्या भएकाहरू वृद्ध वृद्धाहरू बाल बालिकाहरू सुत्केरी गर्भवती लगायत सबै यो कर्णाली नदी किनारमा अवस्थित भएका टोलहरूलाई सर्वप्रथम त्यसरी जानकारी गराउँछौ त्यसको लागि हामीहरूसँग एउटा तहहरू पनि निर्धारण छ तपाईँको सचेत अवस्था पूर्व तयारी र त्यसरी चाहिँ अब चेतावनी दिने अब त्यस्तो तह छ हामीहरूसँग त्यो पनि झण्डा लिएर समुदायमा ह्यान्डमाइकहरू लिएर ती सबै अब समुदायलाई चाहिँ हामीहरूले सूचना दिने गरेका छौँ र त्यसरी अब सचेत गराउँछौ त्यस पश्चात पनि अझ बाढीको अवस्था बढ्दै गएर खोज तथा उद्धार अब त्यस्तो विपद नै आइलाग्यो भने खोज तथा उद्धारका कार्यदलका भाइहरू लगायत त्यो समितिका सिडिएमसीका सबै ती सदस्यहरूले त्यहाँ जाने खोज तथा उद्धार गर्ने अनि अब त्यो सुरक्षित हाम्रो समुदायमा अग्लो भवन छ सुरक्षित भवन भनेर त्यो विभिन्न संस्था यही बाढी सम्बन्धी काम गर्ने संस्थाहरूले यो भवनहरू बनाइदिनु भएको छ त्यहाँसम्म गएर हामीहरूले ऊ गर्ने अब सुरक्षित स्थानमा सार्ने त्यहाँ भएन भनेपछि हामीहरूले घाइते चोटपटकहरूलाई चाहिँ स्वास्थ्य चौकी हस्पिटलसम्म पुगाउने अब त्यस्तो गर्छौँ हामीले त्यो व्यवस्था गर्छौँ र त्यसो भयो भने हामीहरूले पटक पटक चाहिँ माथि सम्बन्धित ठाउँहरूमा सूचनाहरू लिने अनि त्यहाँ समुदाय स्तरमा भएका प्रभावित अति प्रभावित घरदुरीहरूलाई चाहिँ सूचनाहरू दिने त्यो कामहरू हामीले गरिराखेका छौँ सामाजिक सञ्जालहरूमा पनि अब विभिन्न अब यो नेपाल सरकारको पूर्वानुमान शाखाबाट प्रेषित भइराखेका सूचनाहरू हेरेर हामीहरूले अब त्यसबाट पनि समुदायलाई चाहिँ हामीहरूले जानकारी गराइराखेका छौँ यो विशेष गरेर 8 गतेदेखि 12 गते भनेको र सुदूरपश्चिममा 9 देखि 11 गतेसम्म चाहिँ अति भीषण वर्षा हुने सम्भावना भएको हुँदाखेरि त्यही हिसाबले हामीहरूले समुदायलाई महत्वपूर्ण कागजातहरू गरगहनाहरू अनि त्यस्तै लगायत अरू अरू चाहिँ पैसा पानीहरू सबै थोकहरू चाहिँ सुरक्षित तरिकाले सुरक्षित ठाउँसम्म चाहिँ अगावै तपाईँले चाहिँ अब गइहाल्नु त्यो लिएर राखिहाल्नुहोस् विपद आयो ट्रिगरको अवस्था भयो भनेपछि मान्छे पनि त्यसतर्फ अब सुरक्षित ठाउँतिर जानुपर्छ भनेर अहिले नै हामीहरूले सूचना

0: सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गा धनी पुर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर, कैलाली।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट, सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँडेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई, छाला को मध्यम शरीर भएकी, अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासवर्ड साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
6: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: आई हो बड्डो घर कहिया सिज्जैबो पाछ से शुरू करल मने घर सिज्जार सेकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परे सान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटा सुगुर बनेला बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्टफे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना कबू कहूँ घूमत जाए ता था पाए
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो काम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
3: विस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
5: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
6: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही असोज 10 गते शनिबारका दिन
6: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
5: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्रपतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ डाक्टर आउने दिन यही असोज 10 गते शनिबार
6: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर कैलाली सम्पर्क फोन नम्बर 9860071024 र 9846774417
7: एल्विस एल्विरा टेलर्समा डिजाइनका साडी सुट कुर्ती पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन् एकचोटि सेवाको मौका अवश्य दिनुहोला
8: एल्विस एल्विरा टेलर्स सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811 67 38 87

0: म गर्व गर्दछु मेरो देश नेपालप्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाऊ।
1: मृतकलाई श्रद्धाञ्जली, घाइतेलाई

एउटा साझा फुलबारी हो जहाँ नाच छाला बिलाई भएको छ। नेपाली पहिचान सहितको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, कार दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टीकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046774417।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध:
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।

0: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गए सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569764।
2: चियाको होटल खोलौलापुर।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: अन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762485328, उपेन्द्र शाह 9821602457 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: चर्पी भर्ल सेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही।
6: फोन नम्बर कता हो त?
5: ली डायल करी 97-620-20-300।
6: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
6: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बालबालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने

0: उपाय हो।
1: हाँस कुखुरा सुंगुर बुंगुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौ।
0: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
0: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
1: सधैं झुल टाँगेर सुत्ने गरौं।
0: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त नलका मोटर, ढक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
8: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली, टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट, सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँधेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परि सरी गली गई छाला को मध्यम शरीर भएकी, अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको सबगृहमा राखिएकोले चिन्नु हुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
4: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँचि गयो।
4: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864414208, 9846249261।
7: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
8: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
7: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
8: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
7: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
8: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727979।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स पनि एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
4: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा

कारका लागि सम्झौता भइसकेको हुँदा वडा नम्बर तीन का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज एक गतेदेखि पुस एक गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस एक गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिगापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: मिस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 66 05।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: सुन्नुहोस् न,

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कस्तो पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो म कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: अरेला सुन चाँदी पसलमा छड्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: स्वास्थ्य कार्यालय कैलाली।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
2: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
2: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको ल बाटी
1: ए ले ले ठिक बा चल हाली भाटवट खाइयो जाइका हौ सामुएल ज्वेलर्स न घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदयघात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो
5: छिच्छी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
6: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
5: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुहोस् न तुरुन्त आइहाल्छ नि
5: फोन नम्बर कति हो भाइ
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो अर्को पनि छ 9865629026
7: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 9762203000 र 9856692026

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वार्ड कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: सामुदायिक रेडियो टीका प्रेफुङको 12 बजेको मध्याह्न खबरमा यहाँलाई स्वागत छ। मध्याह्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिमका 3 जिल्ला हाई अलर्टमा सतर्कता अपनाउन आग्रह। शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै सहयोग पाएपछि उपभोक्ताहरू खुशी। र कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र आहारको सर्वे गरियो। अब मध्याह्न खबर विस्तारमा। मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म नेपालमा धेरै भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ। सोही सूचनाका आधारमा सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन मौसम कार्यालय, स्थानीय तह लगायत विभिन्न संघ संस्थाले आग्रह गरिरहेको छ। महाकाली बेस फिल्ड कार्यालयका कार्यालय प्रमुख ई संजय कुमार शाहले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार सुदूरपश्चिमका 3 जिल्ला हाई अलर्टमा रहेको बताउनुभयो। उहाँका अनुसार दार्चुला, बाजुरा र बझाङलाई हाई अलर्टमा राखिएको छ। यी जिल्लासँगै प्रदेशका अन्य सबै जिल्लामा पनि सतर्कता रहन आवश्यक रहेको उहाँले बताउनुभयो। सोही अनुसार कार्यालयले विभिन्न माध्यमबाट सुदूरपश्चिमका जनतालाई पूर्व सूचना दिने काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेशमा बाढ़ीको पूर्व सूचना दिने 36 रडार लेभल सेन्सर जडान गरिएको बताउनुभयो, जसले पानीको बहाव बढ़ेको छ या घटेको बारेमा हरेक 10 मिनटको तथ्याङ्क दिने गर्दछ, जसलाई जनताले सजिलै मोबाइलबाट हेर्न सक्ने उहाँले बताउनुभयो। उहाँले जोखिम बढ़ेमा मोबाइलमा मेसेज पनि पठाइने बताउनुभयो। उहाँका अनुसार धेरै समयमा धेरै पानी पर्दा जोखिम बढ़ी हुने भएकाले यस्ता बेला सजगता अप्नाउन आवश्यक रहेको बताउनुभयो। यस्तो बेला जोखिम पहिचान गरिएका क्षेत्रका जनतालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक हुने बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गते गण्डकी र लुम्बिनी प्रदेशमा धेरै भारी वर्षा र अति भारी वर्षा र मधेस कोशी बागमती र सुदूरपश्चिम प्रदेशमा पनि भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशमा पनि थोरै वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर अण्डरमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून क्षेत्रीय हाल न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिएको महाशाखाले जनाएको छ। सोही सूचनाको आधारमा यस क्षेत्रका स्थानीय तहहरूले पनि सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन्। सुदूरपश्चिममा विभिन्न स्थानीय तहसँगै यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले पनि मौसम पूर्वानुमान महाशाखाको बुलेटिनका आधारमा विभिन्न माध्यमबाट सूचना प्रभाव गर्ने काम गरिरहेका छन्। धेरै जोखिम भएका ठाउँमा माइकिङ समेत गरेर सूचना प्रभाव गर्ने काम भइरहेको छ। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीलाई राजनीतिक दलले दवाब दिएका छन्। कार्यवाहकको कुर्सीमा बसेपछि के काम गर्नुपर्ने, नभए कुर्सी छाड्नुपर्ने भन्दै राजनीतिक दलले दवाब दिएका हुन्। आर्थिक वर्ष सकिएको 2.5 महिना बित्न लाग्दा पनि नगरपालिकामा आर्थिक कारोबारको अख्तियारी समेत नदिएको भन्दै उनीहरूले दवाब दिएका हुन्। हिजो साँझ राजनीतिक दलसँग भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले सबै पक्षका कुरा सुन्दा समस्या तपाईँबाटै आएको भन्दै कि काम गर्नुपर्ने, कि कुर्सी छोड्नुपर्ने, नगरपालिकालाई अनिवार्यको बन्दी बनाउन नहुने बताएका छन्। राजनीतिक दलसँगको छलफलमा पनि कार्यवाहक नगर प्रमुख नगारजीले नगरसभा फेरि गरिनुपर्ने दोहोर्याएपछि राजनीतिक दलहरूका प्रतिनिधिले नगरसभा भएर बजेट समेत पास भइसकेकोले अब नगरसभा सम्भव नभएको बताएका छन्। मध्याह्न खबरमा शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जस्तो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेको मोहना, पथरया, काँडा, कन्दरा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा यही असोज 3 गतेदेखि 5 गतेसम्म डल्फिनको गणना गरिएको हो। उक्त नदीका 20 क्षेत्रमा डल्फिनको गणना गरिएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र नेपाल कैलालीका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो। यसका साथै डल्फिनको आहारका विषयमा पनि सर्वे काम गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको प्राविधिक सहयोगमा डल्फिनको गणना र त्यसको आहाराको सर्वेको काम गरेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो। डल्फिनको गणना र त्यसको आहाराको सर्वेमा स्थानीय डल्फिन संरक्षण समिति र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण केन्द्र नेपाल कैलालीको पनि सहभागिता थियो। प्राविधिक सबै काम राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले गर्ने भएकाले गणना र सर्वेको नतिजा आउन भने केही दिन लाग्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ। जानकी गाउँपालिका वडा नम्बर 5 स्थित अमौरी शिव पार्वती महिला सामुदायिक वन विक्रम सम्बत 2057 सालमा स्थापना भएको हो। महिलाहरूले संरक्षण गरिरहनु भएको वनमा अहिले 152 जना उपभोक्ता रहेका छन्। सामुदायिक वनबाट उपभोक्ताले घाँस, दाउरा, काठ पाउँदै आएका छन्। सानो वन भए पनि वन समितिले उपभोक्ताको आय आर्जनको सहयोगमा काम गर्दै आएको छ। शिव पार्वती महिला सामुदायिक वनले वन पैदावार, काठ, दाउरा बिक्री वितरणसँगै उपभोक्ताको आय आर्जनमा गर्ने गरेको छ। उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि अति विपन्न उपभोक्तालाई बंगुर, बाख्राका पाठाहरू वितरण गर्ने काम गरिरहेको छ। यसका साथै सामुदायिक वनले सामाजिक कामको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। वनले उपभोक्ताको जीवन सहजताका लागि आवश्यकताका आधारमा सघाउने पनि गरिरहेको छ। त्यसै गरी सामुदायिक वनले विपन्न उपभोक्तालाई आर्थिक सहयोग, अति विपन्न परिवारलाई औषधि उपचारको सहयोग पनि गर्ने गरेको छ। सामुदायिक वनको सहयोगले उपभोक्ता समेत बस खुशी भएका छन्। उपभोक्ता लक्ष्मी देवी चौधरीले वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरिरहनु भएको छ। बाख्रा पालन गर्न थालेपछि उहाँलाई घर खर्च चलाउन औषधि उपचारमा सहयोग पुगेको छ। लक्ष्मी चौधरी जस्तै प्यारी चौधरीलाई पनि सामुदायिक वनबाट बाख्रा पाएपछि बाख्रा पालन गरेर घर खर्च चलाउन र बाल बच्चा पढ़ाउन सजिलो भएको छ। रामकुमारी चौधरीलाई सामुदायिक वनले आय आर्जन कार्यक्रम मार्फत बंगुरको पाठा दिएपछि उहाँ बंगुर पालन गरिरहनु भएको छ। वनबाट पाएको बंगुर पालन गरेपछि बाल बच्चा पढ़ाउन औषधि उपचार गर्न र घर खर्च चलाउन सजिलो भएपछि उहाँ पनि खुशी हुनुहुन्छ। सामुदायिक वनले उपभोक्तालाई वन पैदावार वितरणसँगै सामाजिक विकासका क्षेत्रमा काम गर्नु राम्रो काम हो। सामुदायिक वनले यसरी उपभोक्तालाई सहयोग गरेपछि उनीहरूको आय स्तर सुधारका लागि सहज हुने देखिन्छ। त्यसकारण सामुदायिक वनले आगामी दिनमा पनि उपभोक्तालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उपभोक्ताहरू बताउँछन्। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब बाँकी खबर। गगन सिंह कुंवर फाउण्डेशन नेपाल गेरुवा 3 बर्दियाको आयोजनामा चौथो रक्तदान तथा निशुल्क आँखा शिविर भएको छ। रक्तदान कार्यक्रममा 38 प्रिन्ट रगत संकलन भएको छ, जसमा 2 महिला र 36 पुरूषले रक्तदान गरेको बताइएको छ। शिविरमा 75 जनाको आँखा जाँच गरिएको छ। आँखा जाँच शिविरमा 27 पुरूष र 48 महिलाले सेवा लिएका छन्। आँखा जाँच गरिएका मध्ये 9 जनालाई मोतिया बिन्दुको समस्या देखिएको छ। उनीहरूको बर्दियाको गुलेरी मा उपचार गरिने व्यवस्था मिलाइएको फाउण्डेशनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो। कर्णाली नदी किनारमा महिलाको शव भेटिएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 2 2 जनशक्ति सामुदायिक वन स्थित कर्णाली नदी किनारमा हिजो महिलाको शव भेटिएको हो। करिब 30-32 वर्षको जस्तो देखिने नदी किनारमा भेटिएको महिलाको शव सडे गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल जीन्स प्यान्ट, सेतो मोजा लगाएको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको र शव टिकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले जानकारी दिनुभयो। सामुदायिक वन पदाधिकारीले नदी किनारमा शव देखेपछि हिजो बिहान 11 बजेतिर प्रहरीलाई खबर गरेका थिए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिमका 3 जिल्ला हाई अलर्टमा, सतर्कता अपनाउन आग्रह। शिव पार्वती महिला सामुदायिक वन उपभोक्ताको आय आर्जनमा सहयोग गर्दै सहयोग पाएपछि उपभोक्ताहरू खुशी र कैलालीको डल्फिन क्षेत्रमा डल्फिनको गणना र आहारको सर्वे गरियो। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुल मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
12: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
13: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
11: कता छ त त्यो?
13: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
11: फोन नम्बर कति हो भाइ?
13: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
14: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98 656 92 0026।
15: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
16: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 मुनिका बाल बालिकामा देखिन्छ।
17: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
16: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
17: बेसरी टाउको दुख्ने,
16: उच्च ज्वरो आउने, बेहोस हुने,
17: घाँटी अररो कडा हुने,
16: कम्पन हुने,
17: पक्षघात हुने
16: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
17: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
16: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
17: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
16: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
17: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
16: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
17: सधैँ झुल टाँगेर सुत्ने गरौं।
16: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
18: स्वास्थ्य कार्यालय कैलाली।

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टीकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। Yeah.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: ल यति छिटो आमा बन्न लागेको त
1: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन् एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: हार्दिक सुनचाली पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848421974
5: कागजात हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05
6: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिङ्क 15 रुपियाँमा एक पेटी रु 560 मा उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
7: मैले त एक पेटी चाउचाउ रु 600 मा किने
6: 600 रुपियाँ किन हाल्नु पर्यो 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500 600 रुपियाँ वाईवाईमै किन हाल्ने 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुहोस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली सञ्चालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848404222

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
0: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
4: चियाको होटल खोलौला टिकापुर।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
6: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
7: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
8: त्यसको चिन्ता किन गर्छौ बहिनी? मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
7: विवाह
8: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
7: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
8: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
7: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
8: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
9: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727979।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: व्यवहारीसे सब भेटिएको सूचना मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाइ 5 फिट 6 इन्च तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट सेतो रंगको पेन्टी दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी बायाँ हातमा रक्षा डोरी बाँधेकी कालो लामो कपाल भएकी शरीरका विभिन्न भागमा किरा औंसा परी शरीर गली गई छाला निस्केको मध्यम शरीर भएकी अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लास फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचालीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर कैलाली।
5: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
7: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
8: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
9: Oh, yes.

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-0204।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
9: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870-10672। स्वास्थ्यका लागि पानी
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
4: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: कार्य तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ।
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846774417।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली।
0: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
5: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
6: सिर्जना सुनचाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।

0: तत्थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा ट्रेडर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
4: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
2: याद गर्नुहोस् है,
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
4: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
5: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
3: यही असोज 10 गते शनिबारका दिन
5: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
4: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
3: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
5: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर एक, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9806477।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
7: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने,
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
3: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम

0: धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एक का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेरियन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: कामदार आवश्यकता सम्बन्धी सूचना।
8: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
7: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कतरा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसी ले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर, टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी मौसम सम्बन्धी पूर्व सूचनालाई मध्यनजर गर्दै टिकापुरमा बाढ़ीजन्य विपदबाट जोगिन गरिएको पूर्व तयारी बारे कुराकानी, समुदाय स्तरीय विपद व्यवस्थापन समिति विपदको पूर्व तयारीमा कसरी जुटेका छन् भन्ने जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिममा आगामी असोज 9 गतेदेखि 11 गतेसम्म अति भारी वर्षा हुने भएकाले टिकापुर नगरपालिकाले पनि पूर्व तयारी थालेको छ। विपदको जोखिमबाट धनजनको क्षति हुन नदिन पालिकाले कसरी काम गरिरहेको छ भनी वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीसँग कुराकानी गरेका छौं।
1: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: मौसम पूर्वानुमानको कस्तो सूचना प्राप्त भएको छ?
2: 6 गते साँझ 6 बजेको मौसम अनुमानमा विशेष बुलेटिन दोस्रो पटक पुनः यो अहिलेको पूर्वानुमानको लागि जारी भएको छ र खास गरेर यो नेपालमा भारीदेखि अति भारी वर्षा हुने भनेछ र धेरै जिल्लाहरूमा चाहिँ अति भारीको प्रक्षेपण पनि भएको छ। हाम्रो सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागमा पनि अति भारी वर्षाको संकेत दिएको छ र हाम्रो यता चाहिँ सतर्कता तहसम्मको अहिलेको जुन हाम्रो सूचना जारी भएको छ जल तथा मौसम विज्ञान विभागको, त्यो सूचनालाई आधार मानेर हामीले चाहिँ यहाँ कामहरू गरिराखेका छौं। अब अहिलेसम्म निरन्तर आउँदाखेरि पूर्वानुमानमा अलिकति जोखिम देखिएको छ।
1: टिकापुरमा यहाँहरूले पूर्व तयारी कसरी गर्दै हुनुहुन्छ?
2: पालिकामा हामीले चाहिँ यो नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक राखेर जोखिम क्षेत्रहरूको पहिला पनि पहिचान गरेर धेरै ठाउँमा हामीले काम गरिसकेका थियौँ। जस्तै रानीजमरा खोलरिया सिँचाई आयोजनालाई अनुरोध गरेर यो भाद्रको 22 गते नै हामीले नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक गरेर टिकापुर नगरपालिका वार्ड नम्बर 5 जहाँ चाहिँ हाम्रो अहिले भैरवनाथ मन्दिर, त्योभन्दा उत्तरतर्फ हामीले चाहिँ अनुरोध गरेर त्यहाँ बोल्डर खसाल्ने कामहरू गरि सम्पन्न भइसकेको थियो र त्योभन्दा माथि अझै पुनः अनुगमन गर्दाखेरि अझै जोखिम क्षेत्र देखिसकेपछि असोज 6 गतेको बैठकले पुनः चाहिँ त्यो ठाउँमा थप बोल्डर खसाल्नलाई हामीले अनुरोध गरेका थियौं। त्यो काम पनि शुरू भएको छ। सँगसँगै अब अहिलेको पूर्वानुमान त अलिकति खतरा देखिसकेपछि टिकापुर नगरपालिका वार्ड नम्बर 8 पुडाल टोल भन्छ, जहाँ चाहिँ बनगाउँ नजिक हो, त्यो क्षेत्रमा अहिले हामीले चाहिँ अब तत्काल बोल्डर खसाल्ने कार्य चाहिँ सम्भव छैन। त्यसको लागि चाहिँ तारजाली कट्टा लाएर हामी त्यो ठाउँको कट्टामा माटो भरेर बालुवा भरेर गर्ने कामहरू गर्ने भनेर हामीले सबैलाई पत्राचार गरिसकेका छौँ। भोलि बिहान हामीले चाहिँ काम गर्ने भनेर सबैलाई पत्राचार गरेपछि भोलि बिहानदेखि त्यो काम चाहिँ शुरू हुन्छ। आज बिहान चाहिँ त्योदेखि त्यो काम शुरू हुन्छ। हामीले त्यो पत्राचार गरिसकेर 8 गते बिहानदेखि काम गर्ने भनेर हामीले यो गरेका छौँ। अब पूर्वानुमानमा आधारित पूर्व कार्यहरूमा जस्तै हाम्रो 1 नम्बरको नाला सफाईहरूको कामहरू लगभग अन्तिम चरणमा भइसकेको छ। अब कुनै ठाउँमा हामीले आँखाले नदेखेको कुनै ठाउँमा फेरि गुनासो आयो त्यस्तो ठाउँमा हामी पुनः गर्छौँ, नत्र अन्य कामहरू हामीले चाहिँ सम्पन्न गरेका छौँ। सँगसँगै अन्य वडाको हकमा पनि छ। कतिपय ठाउँमा चाहिँ अब जस्तै हामीसँग कर्णाली नदी छ, ठुलो कर्णाली नदीको हकमा हामीले सबै ठाउँमा अहिले जस्तै श्रीलंका छ, हाम्रो टोली गाउँ छ, त्यहाँ चाहिँ अहिले सबै ठाउँमा बोल्डर खसाल्ने या तटबन्धको कार्यहरू सम्पन्न गर्न सकेनौ। कर्णाली जलाधार व्यवस्थापन आयोजनालाई अनुरोध गरे पनि अहिले हाम्रो सम्भव भएन। त्यसको लागि चाहिँ हामीले के गर्यौं भने अहिलेलाई चाहिँ बस्तीहरू स्थानान्तरणको लागि तयारी अवस्थामा राखेका छौँ। यदि त्यस्तो कुनै समस्या आइहाल्यो भने हामी बस्ती स्थानान्तरण गर्छौँ। जोखिम क्षेत्रका बस्तीहरूलाई चाहिँ हामी सुरक्षित ठाउँमा लग्ने काम गर्छौँ र अहिले चाहिँ सबै ठाउँमा हामी सम्पूर्ण वडादेखि पालिकाले चाहिँ हामी जिंगलहरू प्रसारण गरिराखेका छौँ। कुनै ठाउँमा त्यस्तो जोखिम आयो भने उहाँहरूलाई त्यसपछि स्थानान्तरण काम गर्छौँ। अहिलेलाई चाहिँ हामी पूर्व तयारीमा सबैभन्दा पहिलो प्राथमिकीकरण नालाहरू सरसफाईको कार्यहरू, त्यसपछि पूर्व सूचना दिने कामहरू, सबै नागरिकलाई सचेत गराउने काम चाहिँ गरेका छौँ। पार्काको माथिल्लो भाग अलि धेरै जोखिम थियो। अस्ति भर्खर रानी जमरा कुलरिया सिँचाई आयोजनाले लगभग 200 मिटरसम्म चाहिँ उहाँहरूले कार्य सम्पन्न गरिसक्नु भएको छ। थप त्योभन्दा माथि उत्तरतर्फ थोरै अझै पनि समस्या देखिएको छ। त्यो ठाउँमा पनि लगभग यो हाम्रो चाहिँ पानी आउनुभन्दा पहिला त्यो काम सम्पन्न हुन्छ भन्ने हामीले चाहिँ रानी जमरा कुलरिया सिँचाई आयोजनाले आश्वासन दिनुभएको छ। धेरै ठूलो पानी आयो भन्न सकिँदैन, विपदको बेला सम्भावना त रहन्छ नै, तर हामीले न्यूनीकरणका कामहरू चाहिँ गरेका छौँ।
1: अहिले यदि पानीको बहाव ठूलो आयो भने कर्णाली नदीले सत्य कर्णाली सामुदायिक वन र तल्लो क्षेत्रमा टोली गाउँ क्षेत्र चाहिँ जोखिममा पार्ने देखिन्छ।
2: सबैभन्दा बढी देखिने भनेको त्यही भनेकै सामुदायिक हाम्रो जुन सत्य कर्णाली सामुदायिक वन छ, त्यसको तल्लो बस्ती हामीसँग बनगाउँ छ, कुडालटोल फाटा र पारीपट्टी श्रीलंका त्यति क्षेत्र चाहिँ एकदमै जोखिम छ। त्यो क्षेत्रको लागि चाहिँ हामीले अब सोच्नुपर्ने अहिलेको लागि तत्काल भनेको स्थानान्तरण नै हो।
0: अनि हामीसँग भएको सामग्री र स्रोतको अवस्था चाहिँ के हो पालिकाको?
2: सामग्री हामीसँग अब पूर्व तयारीको लागि अब हामीसँग तीन दिन चार दिन अगाडिदेखि हामी सूचना जारी गर्दै गर्दाखेरि समुदाय आफै सुरक्षित ठाउँमा जान सक्नुहुन्छ जस्तो लाग्छ, उहाँहरू चाहिँ जानुहुन्छ। सँगसँगै अब कहिलेकाहीँ उद्धार पनि गर्ने अवस्था आइहाल्यो भने त्यसको लागि चाहिँ हामीसँग रबर बोट एउटा चाहिँ अहिले बिग्रेको अवस्थामा छ, त्यो अलिकति यहाँ बनाउन नसकिने एउटा हामी चालु अवस्थामा छ। सँगसँगै लाइफ ज्याकेट ट्युबहरू चाहिने आवश्यक सामग्रीहरू हामीसँग छन् र सँगसँगै हामीसँग मात्रै भएको भएर भएन, शस्त्र प्रहरी पनि अफिस पनि छ, उहाँहरूसँग पनि एउटा स्ट्यान्ड बाई छ, त्यसले चाहिँ पुग्छ होला जस्तो लाग्छ कुनै ठाउँमा कसैलाई तत्काल उद्धार गर्नु पर्यो भने। र सबभन्दा राम्रो हाम्रो यहाँको प्रयास भनेको टोल विकास संस्था जहाँ चाहिँ सामुदायिक विपद व्यवस्थापन समिति छ, त्यहाँ खोज तथा उद्धार कार्यदल, पूर्व सूचना कार्यदल र हाम्रो चाहिँ प्राथमिक उपचार कार्यदल छ, त्यहाँ चाहिँ उहाँहरूको महिला कार्यदल पनि छ। उहाँहरूले त्यो आफ्नो त सँगसँगै सामग्री पनि छ, उहाँहरूसँग सबै समुदायसँग छ, उहाँहरूले चाहिँ त्यो बमोजिमको कार्यहरू गर्नुहुन्छ। पालिकामा स्रोत साधन थोरै देखे पनि हामी सबै समुदायमा हेर्दाखेरि आवश्यकता अनुसारको सामग्री छ नै।
0: जस्तो अब यो समुदायको जुन क्षमता विकास गरिएको छ नि, यसले विपद पूर्व नै नागरिक सचेत भएर सुरक्षित ठाउँमा जान सक्ने अवस्था चाहिँ पालिकाले तयार गरेको छ।
2: अहिलेसम्म हामीले आफ्नो तर्फबाट हेर्दाखेरि एकदम राम्रो अभ्यास पनि देखेको छ, योभन्दा पहिलाको उहाँहरू जान पनि सक्नुहुन्छ र हामीले दिएको सूचना बमोजिम समुदायले आफै अहिले सबै समुदायले सचेत गराउने कामहरू गरिराख्नु भएको छ। सँगसँगै अब त्यस्तो बाढी आउने सम्भावना भइसकेपछि उहाँहरू जान सक्ने, त्यसपछि कहाँ जाने भनेर आफ्नो स्थानहरू पहिल्यै सरसफाई गरेर राख्ने र आवश्यकता अनुसारको सामग्रीहरू जो खाद्यान्नहरू पनि पहिल्यै जोहो गरेर राख्ने काम चाहिँ गर्नु भएको छ।
0: जस्तो यो समन्वय र सहकार्यको काम चाहिँ कसरी हुँदैछ? विपद समितिको बैठकमा के कस्तो निर्णयहरू?
2: हामीले चाहिँ हाम्रो पालिकाले मात्रै गरेर सम्भव हुँदैन, हाम्रो पालिका कर्णाली तटीय क्षेत्रमा अवस्थित भएको हुनाले योभन्दा माथि हाम्रो लम्कीचुहा नगरपालिका, त्यस्तै गरेर जानकी गाउँपालिका पनि छ। कतिपय ठाउँमा चाहिँ जस्तै जानकी गाउँपालिकामा कुनै बाँधहरू फुटिहाल्यो भने त्यसको असर चाहिँ जानकी भन्दा पनि टिकापुर नगरपालिकामा बढी प्रभाव पार्छ। त्यसको लागि चाहिँ जानकी गाउँपालिकासँग हाम्रो निरन्तर समन्वय हुन्छ। हामी विपद व्यवस्थापन समितिको बैठकमा जानकी गाउँपालिकाका अध्यक्षलाई पनि आमन्त्रण गरेका थियौँ र उहाँहरूले हामीलाई निरन्तर सूचना पनि सम्प्रेषण गर्नुहुन्छ कि कुनै ठाउँमा फुट्ने अवस्था, अहिलेसम्मको अवस्थालाई हेर्यो भने त्यस्तो अवस्था चाहिँ फुटिहाल्ने अवस्था छैन भनेर उहाँहरूले जानकारी गराउनु भएको छ र योभन्दा आगामी पनि हामी निरन्तर समन्वय र सहकार्य गर्ने भनेर यसमा निर्णय पनि गरेका छौँ। सँगसँगै हाम्रो अब कर्णालीलाई अलिकति व्यवस्थापन गर्ने रानी जमरा कुलरेसी चाहिँ आयोजना नै हो, हामी उहाँहरूसँग निरन्तर समन्वयमा छौँ, बैठकमा उहाँहरूलाई पनि आमन्त्रण गर्छौँ। सँगसँगै उहाँहरूले गर्ने सहयोगहरू, बोल्डर खसाल्ने कार्यहरू, त्यसपछि कट्टा दिने कामहरू निरन्तर उहाँहरूले गरिराख्नु भएको छ र आफ्नो तर्फबाट पनि अनुगमनहरू, नदीको चाहिँ किनाराको अनुगमनहरू गरिराख्नु भएको छ, अरू जुन ठाउँमा जोखिम छ त्यो ठाउँको कामहरूलाई थप चाहिँ सहयोग पनि गर्नु भएको छ।
0: जस्तो यहाँहरूले चाहिँ वैशाखदेखि नै नाला सरसफाई लगायतको काम चाहिँ टिकापुर वार्ड नम्बर एकको सवालमा गरिराख्नु भएको थियो नि, यो अहिलेको अवस्था हेर्दाखेरि यो आकाशे पानी बगेर जाने अवस्था देखिन्छ कि? अब अघिल्ला केही वर्षहरूमा चाहिँ आकाशे पानी बजारमै जम्ने, जलमग्न हुने अवस्था थियो नि, यो अहिले यहाँहरूले हेर्दाखेरि के देखिन्छ?
2: अहिले अब धेरै भारी वर्षा भएन भने जुन नालाले ठेक्न सक्नेहरू, हामीले जुन वैशाख जेठमा भन्नुभयो त्यतिखेर हामीले एक चरणको पुरै सफाई चाहिँ भएको थियो, तर वैशाख जेठ लाग्दै गर्दा फेरि अहिलेसम्म फेरि त्यो ठाउँमा फोहोरहरू संकलन गरेर जमेको अवस्था हुन सक्छ भनेर हामीले लगभग दुई दिन टिकापुर नगरपालिकाको एक नम्बरलाई हाम्रो पालिकाको जेसीबीले सफाई गरेर चाहिँ त्यो ठाउँको सम्पन्न गर्छौँ र सँगसँगै हामीसँग छजना चाहिँ सरसफाई कर्मीलाई हामीले अहिले नाला सफाईमै छुट्टी खटाएर उहाँहरू जुन ठाउँमा बुझेको छ त्यो ठाउँमा कामहरू भइसकेको छ, त्यस्तो डुबान नहोला, कुनै ठाउँमा आइहाल्यो भने त्यसको लागि हामीसँग जनशक्ति हुनुहुन्छ, उहाँहरूले फेरि त्यो ठाउँमा गएर हामी गर्नलाई कुनै ठाउँबाट सूचना आयो भने हामी त्यो गर्छौँ।
0: सूचना संयन्त्र चाहिँ कसरी परिचालन गरिएको छ?
2: हामीसँग विषय क्षेत्र छ, विषयगत क्षेत्रले शाखा प्रमुखहरूले आफ्नो कामहरू गर्नु भएको छ, त्यसको लागि चाहिँ विपद व्यवस्थापन शाखासँग समन्वय गर्नु भएको छ, सँगसँगै वडा कार्यालयले आफ्नो जोखिम क्षेत्रहरूको विषयमा जानकारी गराउनुहुन्छ र त्यसको लागि समस्या समाधानको उपाय यो हुन सक्नुहुन्छ समेत पनि उहाँहरूले दिइसकेपछि हामीले त्यो अनुसारका कार्यहरू अगाडि बढाएका छौँ। कतिपय कामहरू पालिकाले आफै गर्न सक्ने छ भने कतिपय कामहरू पालिकाको स्रोत साधनले अहिले गर्न नसकिने अवस्थामा हामीले धेरै अब साझेदार निकायहरूसँग पनि सहयोगको लागि अपेक्षा गर्छौँ। जस्तै हाम्रो अब सुरक्षा निकाय बीओपी खकरौला छ, त्यस्तै गरेर हामीसँग सुरक्षा निकायको तालिम केन्द्र छ, सशस्त्रको इलाका प्रहरी कार्यालय छ, उहाँहरू चाहिँ जनशक्ति व्यवस्थापन गरेर हामीलाई सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नुभएको छ। सँगसँगै अब स्रोत साधनको लागि अहिलेसम्म हामीले रानी जमरा कुलरेसी चाहिँ आयोजनालाई अलि धेरै अनुरोध गरिराखेका छौँ र हामीसँग विपद व्यवस्थापन समितिमा सबै राजनीतिक दलहरू हुनुहुन्छ, रेड क्रस छ, त्यस्तै गरेर अब पत्रकार महासंघकै हुनुहुन्छ, सँगसँगै हामीसँग अरू विषयगत समितिका संयोजकहरू पालिकामा जुन गठन भएका छ वटा विषयगत समितिका संयोजकहरू हुनुहुन्छ विषयगत शाखा प्रमुखहरू छन् हामीले आफ्नो जिम्मेवारी अनुसारको कामहरू चाहिँ गरि नै राखेका छौँ
1: यो विषयगत समितिहरू विषयगत शाखाहरू र विपद व्यवस्थापन समितिमा बस्ने सदस्यहरू दलहरू लगायत सबै यो विपदमा आफै सक्रिय भएको महसुस गर्नुभएको छ कि छैन तपाईँले
2: एकदमै हुनुहुन्छ हाम्रो जस्तै सूचना मात्रै सम्प्रेषण गर्दाखेरि वडा स्तरीय विपद व्यवस्थापन समिति अटोमेटिक आफै सक्रिय हुनुभएको छ वडाले आफ्नो तयारी आफै गर्नुभएको छ जुन कार्यालयमा हाम्रो पालिका स्तरको विपद व्यवस्थापन समिति छ हामीले एउटा म्यासेज लेख्यो भने समितिको बैठकमा आउनुहुन्छ उहाँहरू समाधानको बाटो सहित यसरी गर्न सकिन्छ भनेर सुझाव दिएहरू चाहिँ हामी चाहिँ सर्वसम्मतिले निर्णयहरू पारित गरेका हुन्छौँ र त्यो निर्णय कार्यान्वयन गइसकेपछि अर्को बैठकमा हामीले अहिलेसम्मको प्र्याक्टिसमा विगतमा भएको बैठकको निर्णय कार्यान्वयनको अवस्थाको विषयमा पनि जानकारी गराउँछौँ सँगसँगै वाट्सएप ग्रुप छ हामीसँग विपद व्यवस्थापन समितिको छुट्टै छ शाखा प्रमुखहरूको छुट्टै छ केही नयाँ कामहरू भयो भने हामी त्यसमा अपलोड गर्छौँ केही समस्या कुनै ठाउँमा छ भने पनि अपलोड गर्छौँ र त्यही अनुसारको कामहरू भइराखेको छ
1: यो त पूर्व तयारीको सम्बन्धित कुराहरू रह्यो तर अब यदि जुन एकदम अति भारी वर्षा हुने भनेको छ जस्तो अब बाढी नदी बस्तीमा पस्न सक्ने जोखिम पनि छ यदि बाढी आइहाल्यो भने हामीसँग भएको सेल्टरहरूको अवस्था उद्धारकर्ताहरूको अवस्था जस्तो हामीले स्वयंसेवकहरू पनि परिचालन समुदायमा तयार गरेका छौँ नि त उहाँहरूको अवस्था के छ
2: पालिकाले हाम्रो नगर प्रहरी लगायत 28 जनालाई हामीले चाहिँ 19 दिनको तालिम 18 दिनको तालिम हामीले दिएका छौँ र फेरि उहाँहरूलाई पुनर्ताजकी भनेर 5 दिनको तालिम फेरि दिएका छौँ उहाँहरू अहिलेदेखि एकदम समन्वयमा हुनुहुन्छ सँगसँगै यो खो तथा उद्धार कार्यदल हाम्रो हरेक समुदायमा पनि विभिन्न संघ संस्थाहरूले तालिम दिएर उत्पादन भएको छ सामग्री सहित उहाँहरू पनि तयारी अवस्थामा हुनुहुन्छ र हाम्रो एक नम्बरमा चाहिँ हामीले सेल्टर भनेको छुट्टै योभन्दा पहिलाको अवस्थालाई हेर्यो भने आवश्यकता पनि महसुस नभएको अलिकति नदीभन्दा टाढा डुबान चाहिँ हुन्छ एक नम्बरमा तर बाढी आएको अवस्था त्यस्तो ठुलो छैन विस्थापित हुनुपर्ने अवस्था नभएको हुनाले जहाँ चाहिँ कर्णाली तटीय यता पथरिया तटीय र के अरे मुहना तटीय क्षेत्रमा चाहिँ हामीसँग सुरक्षित भवनहरू पुग्ने गरी छ हामीले चाहिँ त्यो ठाउँमा सुरक्षित ठाउँमा लग्छौँ अब धेरै ठाउँमा त अपाङ्गता मैत्री पनि छ खानेपानी बिजुली बत्ती सहितको व्यवस्था छ र त्यो ठाउँमा सुरक्षित ठाउँमा लैजानलाई हामीसँग अहिले टोल विकास संस्था त्यसपछि सामुदायिक विपद व्यवस्थापन समिति पनि हुनुहुन्छ सक्रिय नै हुनुहुन्छ त्यसरी कुनै ठाउँमा थप उद्धारको लागि आवश्यक भयो भने उहाँहरू के अरे सुरक्षा निकाय लगायत हाम्रो चाहिँ पालिकासँग समन्वय गर्नुहुन्छ अहिलेसम्मको अवस्था हेर्यो भने मलाई लाग्छ समुदाय नै सक्रिय भएर यो काम चाहिँ गर्न सक्नुहुन्छ
1: तपाईँहरूको तयारी बाढी आउनु पूर्व नै बस्तीलाई सुरक्षित गराइसक्ने हो अथवा जस्तो नागरिक सचेत गराउने पहिले नै सार्नुपर्छ भन्ने तयारी हो कि खास के हो अब जस्तो वस्तुभावको कुरा छ खाद्यान्नको कुरा छ अत्यावश्यक सामग्रीको कुरा छ
2: हामीले चाहिँ पूर्व सूचनाको आधारमा बाढी आउनु पूर्व नै अब मानौ कर्णालीमा 10.8 मिटर पुग्यो भने हामीले चाहिँ बस्ती सार्छौँ त्यसपछि हामी उहाँहरूलाई सुरक्षित ठाउँमा उहाँहरूको वस्तु भाव लगायतको सामग्रीहरू जो सुरक्षित अन्न भण्डारणका कुराहरू छ जस्तै 5 नम्बर वडामा हाम्रो सुरक्षित अन्न भण्डारण पनि छ छुट्टै उहाँहरूको अन्न राख्नलाई त्यो किसिमले उहाँहरूले अहिले नै सारिसक्नु भएको छ कतिपयले चाहिँ यदि 10.8 मिटर भन्दा माथि पानी नाग्ने अवस्था आयो पानीको मिटर त हामी लाइभ हेर्न सक्छौँ र त्यो अनुसारको हामीले तयारी गर्न सक्छौँ र अब सबैको फेरि सार्नुपर्छ भन्ने छैन धेरैको घर अहिले आफ्नो घर पनि सुरक्षित छ माथिको तलामा राख्ने कामहरू उहाँहरूले आफै गर्नुहुन्छ कसैले छिमेकीको घरमा राख्नुहुन्छ र जसको कहीँ पनि ठाउँ छैन उहाँहरूले चाहिँ सुरक्षित भवन जहाँ छ हाम्रो त्यहाँ लगेर राख्नुहुन्छ पानी आउनु विपद आउनु भन्दा पहिला नै उहाँहरू चाहिँ सुरक्षित ठाउँमा जानुहुन्छ
1: तपाईँले चाहिँ अब यस्तो खालको अब भारी वर्षा हुने भन्ने खालको सूचना आइरहेको छ एक खालको सूचना त समुदायसम्म पनि पुगिसकेको छ नागरिक त्रसित पनि हुनुहुन्छ यो सूचनापछि अब भर्खरै भोटेको चाहिँ बाढी आएको भएर अलि बाढी अथवा विपद आउँछ भनेपछि एक खालको त्रास यहाँ पनि छ र फेरि नागरिकको पुरानो अभ्यास पनि छ जस्तो उहाँहरू समय समयमा सेल्टरमा बसिसकेको अनुभव पनि छ यो बेला चाहिँ तपाईँको चाहिँ नागरिकलाई चाहिँ अनुरोध चाहिँ के छ यस्तो बेला चाहिँ कस्तो खालको सावधानी अपनाउन आवश्यक छ
2: यो बेला सबैभन्दा बढी चनाखो हुनु पर्यो त्यसपछि गएर सूचनाहरू हरेक समयमा चाहिँ अपडेट हुनु पर्यो जानकारी लिइराख्नु पर्यो सँगसँगै अब सूचना लिएर मात्रै भएन जब सूचना आएर बाढी आउने सम्भावना जोखिम चाहिँ बढिहाल्यो भने आफै सुरक्षित ठाउँमा जानु पर्यो नागरिकहरूले किनभने विपद आइसकेपछि त्यो सबै आफ्नै धनजन क्षति हुन्छ त्योभन्दा पहिला हामीले सार्न सक्यौँ भने यदि घरमा पानी पसेन भने पनि हाम्रो केही पनि बिग्रिँदैन खर्च केही पनि हुँदैन त्यसको लागि हामीले पहिल्यै सुरक्षित ठाउँमा गयौँ भने तनाव पनि घट्यो र भोलिको दिनमा फर्केर आउनलाई आफूसँग सम्पत्ति पनि जोगियो त्यसको लागि हामीले सकेसम्म घरमा भएको सम्पत्ति जो चाहिँ सार्न मिल्छ त्यो हाम्रो जुन पानीको पर्सेपन हुन्छ पूर्वानुमान भइराखेको छ त्यो अनुसार वर्षात हुन सुरु गर्यो भने हामी पहिल्यै लैजान सक्छौँ र सँगसँगै अन्न भण्डारणको बेला कहिले काहीँ हामी त अब बाढीको बेला आउँछ भने पानी परिराखेको बेला आउँछ त्यति बेला चाहिँ कसैलाई अब त्यो छोप्नलाई त्यस्तो प्लास्टिकहरूको समस्या भयो भने पनि हामी पालिकासँग तिरपालहरू छ त्यो पनि हामीले उपलब्ध गराएर उहाँहरूको अन्नहरू पनि सुरक्षित तरिकाले सुरक्षित ठाउँमा चाहिँ सार्ने बेला सहयोग गर्न सक्छौ।
0: अति भारी वर्षा हुने पूर्वानुमानको सूचनापछि समुदाय स्तरीय विपद व्यवस्थापन समिति पनि विपदको पूर्व तयारीमा जुटेका छन्। तटीय क्षेत्रका केही नागरिकलाई कसरी पूर्व तयारी गरिरहनु भएको छ भनी सोधेका छौं।
3: नमस्ते, मेरो चाहिँ रामप्रसाद चौधरी, टिकापुर नगरपालिका नम्बर 8 बनगाउँ। म सामुदायिक स्तरीय विपद व्यवस्थापनको अध्यक्ष हो। सामुदायिकमा चाहिँ हामी एकदमै नजिक किनारमा बस्ने यो क्षेत्र हो बनगाउँ। यसको लागि चाहिँ हामी गाउँमा सूचना दिइरहेछौं कि जोरका पानी पर्नेछ, अब 8 बजेदेखि 12 गतेसम्म यसलाई चाहिँ के अरे उसरी छाड्नु होला। रसुवाको नै उदाहरण आउँछ, त्यही भएर जस्तो जस्तो हुन सक्ने पनि सम्भावना भएको हुनाले हामी सबैजना सचेत हुनुपर्छ भन्ने कुरा गरिरहेछौँ। र यसको लागि चाहिँ अब यो बनगाउँ क्षेत्र भनेको एकदमै नाजुक ठाउँ पनि हो र अब दुईटै तर्फबाट घेरिएको ठाउँ पनि छ। उता पूर्वतिर चाहिँ कर्णाली नदी, पश्चिमतिर हाम्रो पर्सैया प्लस रानीकुलाहरू पनि छ। हो यसै विषयलाई लिएर चाहिँ म ढेनजर गएर ती चाहिँ काम गरिरहेछौँ भन्ने कुरा हो।
4: नमस्कार, म नरेन्द्र प्रसाद रेग्मी, वैदिक समुदाय विपद व्यवस्थापन समितिको अध्यक्ष। सबभन्दा ठुलो कुरा अहिले हाम्रा किसान दाजुभाइहरूको धान पाकिरहेको छ र उहाँहरूलाई यो धान नकाट्न आग्रह गरेका छौँ। र मौसम पूर्वानुमान महाशाखाको जानकारी पाए अनुसार हामीले किनभने 9 देखि 11 सम्म ठूलो वर्षा हुने सम्भावना देखेको हुनाले त्यस कारणले हामीले समुदाय स्तरमा सबैलाई जानकारी गराउँदै हिँडेका छौँ। र त्यो मौसमको बेला हाम्रा ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी महिलाहरूलाई यो वैदिक भवनहरू छन् उहाँहरूमा सुरक्षित सुसाथ आउनुहोला र सँगै सुक्खा खाजाको व्यवस्था सहित आफ्नो पानीको व्यवस्था, दीर्घरोगी दाजुभाइहरूलाई उहाँहरूलाई पनि आफ्नो चाहिँ दवाईको व्यवस्था सकिने एकता नै अगाडि जानकारी गराएर हामीले यस्तो कार्यक्रम गरेर वैदिक टोलबस्ती नदी तटीय किनारामा एउटा माइकिङ सहितको सानसानो ह्यान्ड माइक सँगमा हामीले चाहिँ कार्यक्रम गरेका थियौँ। र यस्तै जानकारी गराउँदै सबैलाई हामीले वैदिक सामुदायिक विपद व्यवस्था समितिले गरेर हामीले गरेका छौँ। अझ पनि फेरि पनि अझ पनि हामी आफ्नो समुदाय बस्ती टोल बस्तीहरूमा सबैलाई एकअर्का माथि साथीहरूसँगै गफ गरेर यस्तो हुँदैछ, यसको लागि हामी सुरक्षित रहनुपर्छ र अलर्टहरू मेसेज आउँछन् के अवस्था छ त्यसको जानकारी लिएर सुरक्षित स्थानमा पहिचान गरेर त्यो स्थानमा जानको लागि सबैलाई आग्रह गरिरहेका छौँ। यस्तो यस्तो अवस्था हामीले त्यो वैदिक सामुदायिक व्यवस्थापन समितिले यस्तो गरिरहेको छ।
5: नमस्कार, म सिंहराज बुढा मगर, टिकापुर वडा नम्बर 5 कर्मेरा समुदायको पूर्व यो सिडिएमसीको सचिव र अहिले सदस्य। र यो हामीहरूले यो विपदको बेलामा विशेष गरेर बाढीका बेलामा हामीहरूले समुदायमा एउटा यो स्थानीय स्तरको विपद व्यवस्थापन समिति गठन छ, त्यसमा हाम्रो 9 वटा कार्य समिति सदस्यहरू हुनुहुन्छ। र त्यसै गरिकन हामी हाम्रा चाहिँ अब अरू यो तहगत उपसमितिहरू गठन छन्, पूर्व सूचना प्रणाली अनि त्यस्तै पूर्व सूचना कार्यदल, त्यस्तै खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदल भनेर। र अर्को हाम्रो चाहिँ स्वयंसेवकहरू पनि हुनुहुन्छ। विगतमा हाम्रो कर्मेडा समुदाय अत्यधिक यो बाढी एकदम जोखिममा, कर्णाली नदीको किनारमै अवस्थित भएको समुदाय भएको हुँदा यहाँ बाढीहरू भइराखेको हुँदा विगतमा यहाँ क्रियाशील संघ संस्थाहरूले, विपद सम्बन्धी काम गर्ने संघ संस्थाहरूले यहाँ कार्यदलहरू यो कार्य समितिहरू गठन गर्नुभएको थियो। त्यसै अनुरूप हामीहरूले यो विपदका बेलामा चाहिँ त्यसरी हामीहरूले चाहिँ यहाँ चाहिँ प्रतिकार्य गर्ने, विपदसँग चाहिँ अब जुझ्नको लागि समुदायलाई सचेत गराउने, खोज तथा उद्धार गर्ने, पूर्व सूचना दिने ती अरू कामहरू गरिराखेका थियौँ। र अहिले पनि हामीहरूको यो समुदायमा विशेष गरेर बर्सातका बेलामा बाढी लाग्ने त्यस्तो अवस्था भयो भने अथवा त्योभन्दा अगावै हामीहरू जेठ महिनामा एउटा कृत्रिम नमुना अभ्यास पनि गरेर समुदायलाई चाहिँ सचेत गराउँछौँ। र कथम कदाचित अब बर्सातको बेलामा बाढी आउने जस्तो अवस्था भयो भने, ट्रिगरको अवस्था भयो भने हामीहरू यो 9 वटै यो कार्य समिति सिडिएमसी क्रियाशील हुने र त्यसमा तहतका अरू उपसमितिहरू, पूर्व सूचना प्रणालीहरू, खोज तथा प्राथमिक उपचारहरू क्रियाशील हुन्छौँ। जस्तो हाम्रो यहाँ चाहिँ अब पूर्व सूचना प्रणालीको संयोजकलाई विभिन्न तहहरूबाट सूचनाहरू आउने, अब चिसा पानीको अब जलमापन केन्द्रबाट, त्यो बाढी मापन केन्द्र, त्यस्तै रेड क्रस, नगरपालिका, इलाका प्रहरी चौकी, हाम्रै यहाँ नजिक 5 नम्बरमा अवस्थित यो प्रहरी चौकी सुग्लीपुर लगायत अब यो पालिका स्तरमा गठित भएको यो विपद व्यवस्थापन शाखाबाट पनि हामीहरूलाई जानकारीहरू आउँछ। र त्यसै अनुरूप हामीहरूले बाढी आउनुभन्दा अगावै हामीहरूले उनीहरूलाई सूचनाहरू दिने गर्छौँ। र अब समुदायमा भएका अपाङ्गताको समस्या भएकाहरू, वृद्ध वृद्धाहरू, बाल बालिकाहरू, सुत्केरी, गर्भवती लगायत लगायत सबै यो कर्णाल नदी किनारमा अवस्थित भएका टोलहरूलाई सर्वप्रथम त्यसरी जानकारी गराउँछौ। त्यसको लागि हामीसँग एउटा तहहरू पनि निर्धारण छ, तपाईँको सचेत अवस्था पूर्व तयारी त्यसरी चाहिँ अब चेतावनी दिने अब त्यस्तो तह छ हामीहरूसँग, त्यो पनि झण्डा लिएर समुदायमा ह्यान्ड माइकहरू लिएर ती सबै अब समुदायलाई चाहिँ हामीहरूले सूचना दिने गरेका छौँ र त्यसरी अब सचेत गराउँछौ। त्यस पश्चात पनि अझ बाढीको अवस्था बढ्दै गएर खोज तथा उद्धार अब त्यस्तो विपद नै आइलाग्यो भने खोज तथा उद्धारका कार्यदलका भाइहरू लगायत त्यो समितिका सीडीएमसीका सबै ती सदस्यहरूले त्यहाँ जाने खोज तथा उद्धार गर्ने अनि अब त्यो सुरक्षित हाम्रो समुदायमा अग्लो भवन छ सुरक्षित भवन भनेर त्यो विभिन्न संस्था यही बाढी सम्बन्धी काम गर्ने संस्थाहरूले यो भवनहरू बनाइदिनु भएको छ। त्यहाँसम्म गएर हामीहरूले ऊ गर्ने अब सुरक्षित स्थानमा सार्ने, त्यहाँ भएन भनेपछि हामीहरूले घाइते चोटपटकालाई चाहिँ स्वास्थ्य चौकी हस्पिटलसम्म पुगाउने अब त्यस्तो गर्छौँ हामीले त्यो व्यवस्था गर्छौँ र त्यसो भयो भने हामीहरूले पटक पटक चाहिँ माथि सम्बन्धित ठाउँहरूमा सूचनाहरू लिने अनि त्यहाँ समुदाय स्तरमा भएका प्रभावित अति प्रभावित घरबिरुवाहरूलाई चाहिँ सूचनाहरू दिने त्यो कामहरू हामीले गरिराखेका छौँ। सामाजिक सञ्जालहरूमा पनि अब विभिन्न अब यो नेपाल सरकारको पूर्वानुमान शाखाबाट प्रेषित भइराखेका सूचनाहरू हेरेर हामीहरूले अब त्यसबाट पनि समुदायलाई चाहिँ हामीहरूले जानकारी गराइराखेका छौँ। यो विशेष गरेर 8 गतेदेखि 12 गते भनेको र सुदूरपश्चिममा 9 देखि 11 गतेसम्म चाहिँ अति भीषण वर्षा हुने सम्भावना भएको हुँदाखेरि त्यही हिसाबले हामीहरूले समुदायलाई महत्वपूर्ण कागजातहरू घरगहनाहरू अनि त्यस्तै लगायत अरू अरू चाहिँ पैसा पानीहरू सबै थोकहरू चाहिँ सुरक्षित तरिकाले सुरक्षित ठाउँसम्म चाहिँ अगावै तपाईँले चाहिँ अब गइहाल्नु त्यो लिएर राखिहाल्नुहोस्। विपद आयो ट्रिगरको अवस्था भयो भनेपछि मान्छे पनि त्यसतर्फ अब सुरक्षित ठाउँतिर जानुपर्छ भनेर अहिले नै हामीहरूले सूचना पनि प्रवाह गरिसकेका छौँ। हामीहरूसँग चिराकी पनि हुनुहुन्छ, समुदायमा वर्गर पनि हुनुहुन्छ र हामीसँग अब पूर्व सूचना कार्यदलहरू पनि भएको हुँदा जति हामीहरूलाई अब वडाले चाहिँ अनि विभिन्न संस्थाहरूले उपलब्ध गराएको त्यो ह्यान्ड माइक छ अनि त्यसपछि त्यो साइरनहरू छन् ती सबै चाहिँ हामीहरूले उ गरिसकेका छौँ, जानकारी गराएका छौँ। वडा नम्बर 5 वडा स्तरीय विपद व्यवस्थापन शाखाबाट शाखा अन्तर्गतका सरकारवाला यो वडा भएका सबै संस्था अब प्रहरीहरू सुलिगुर प्रहरी चौकी अनिपछि शहरी स्वास्थ्य केन्द्र त्यस्तै गरेर बर्गर चिराकी टोल विकास संस्थाका सम्पूर्ण वडामा भएका क्रियाशील संस्थाहरू लगायत सबैसँग एउटा छलफल चाहिँ भएको छ। 8 बजे सम्पूर्ण घरदेखिलाई प्रत्येक घरदेखिलाई चाहिँ यो सूचना प्रवाह गर्नु पर्यो गरिदिनु पर्यो भनेर चाहिँ अब वडा अध्यक्षले पनि अनुरोध गर्नुभएको छ। त्यसै अनुरूप सबै समुदायका अब बर्गर चिराकी सबै समुदायबाट अब सीडीएमसी गठन छैन। यो हाम्रो कर्णाल नदी तटीय क्षेत्र भएका यो नगलीपुर कर्मी डाँडा उत्तर साईपुर दक्षिण साईपुर सिमेङ्गे लगायतका जहाँ जहाँ चाहिँ अब बसन्ता भयो जहाँ जहाँ सीडीएमसी गठन भएको छ त्यो समुदायका सीडीएमसी लगायत कलविका संस्थाहरू वर्ग चिराकीहरूले चाहिँ अनिवार्य रूपमा चाहिँ जानकारी गराउने भन्ने अब त्यो सरसल्लाह पनि भएको छ। त्यसै अनुरूप अब मोटामोटी हामीहरूले जानकारी गराएको छौँ र हाम्रो कर्मी डाँडा समुदायमा सूचना प्रभाव भयो र बिहान पनि हामीले सूचना त्यो सीडीएमसी र त्यो अरू कार्यदलका सबैजना मिलेर प्रत्येक घरमा चाहिँ जानकारी गराउने भन्ने चाहिँ त्यो सरसल्लाह भएको छ।
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय कार्यस्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
6: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिन हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9807106672।
6: स्वास्थ्यका लागि पानी,
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
4: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट

0: सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँधेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परी शरीर गली गई, छाला निस्केको मध्यम शरीर भएकी, अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लास फेला परी टिकापुर अस्पतालको शवगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।
1: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: अरेला सुन चाँदी पसलमा छड्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
4: हार्दिक सुनचानी पसलमा छपके तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगरी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
5: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
0: मैले त एक पेटी चाउचाउ रु 600 किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
0: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404241।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595। लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।
2: चियाको होटल खोलौला यस्तै टिकापुर।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा। सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।
4: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। सञ्चालक छतराज उपाध्याय। सम्पर्क नम्बर 9866727790।
6: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
7: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
3: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9914680204।

0: अनि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
6: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
8: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली,
10: सम्पर्क मोबाइल नम्बर 9807106772।
11: स्वास्थ्यका लागि पानी,
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
2: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: आरती ब्यूटी एन्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98-541-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
8: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
5: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
6: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41। अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।

0: के तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको पुस्र र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र पुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600071024 र 98046777।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग

0: अनुभव गरौ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूपदीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: बेवारी से सब भेटिएको सूचना। मिति 2083 साल असोज 7 गते बिहान 11:10 बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नम्बर 2 मूलपानी स्थित कर्णाली नदीको किनारमा नामथर बटन खुल्न नआएकी उचाई 5 फिट 6 इन्च, तल्लो शरीरमा कालो रंगको जीन्स प्यान्ट, सेतो रंगको पेन्टी, दुवै खुट्टामा सेतो रंगको मोजा लगाएकी, बायाँ हातमा रक्षा डोरी बाँडेकी, कालो लामो कपाल भएकी, शरीरका विभिन्न भागमा किरा औंसा परी सरी गली गई छाला निस्किएको, मध्यम शरीर भएकी, अन्दाजी 30-32 वर्षको जस्तो देखिने एकजना महिलाको मृत लाश फेला परी टिकापुर अस्पतालको सबगृहमा राखिएकोले चिन्नुहुने महानुभावले प्रहरीलाई जानकारी दिन वा सम्बन्धितले बुझी लैजान हुन अनुरोध गरिन्छ।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएफ प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000। ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569733 र 9851882646।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
0: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
0: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169764।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: फेर चर्पी भरगिल का करना हो का?
5: चर्पी भर लेपे का चिन्ता? आदित्य सेफ्टी टेंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी।
4: फोन नंबर कटा हो त
5: ली डायल करी 97-620-20-300।
4: हेलो, आदित्य सेफ्टी टेंकी सर सफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
5: आफ्नो कन्ठे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
4: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, प्लाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98-11-67-38।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या, यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ, कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98-48-57-18-28।
8: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
9: यही असोज 17 गते तेस्रो शनिबारका दिन
8: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
9: दिइने सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
8: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
9: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
8: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
9: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
8: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
9: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
8: याद गर्नुहोस् है,
9: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
8: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
9: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
8: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: टिगापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको

0: चरणका लागि आवेदन दिने बारेको सूचना। टिकापुर थाना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था। कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 68 25।
7: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97444872 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
1: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, फोटो त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। असोज 9 देखि 11 गतेसम्म सुदूरपश्चिममा पनि भारी वर्षाको पूर्वानुमान। तराकका बीच कर्णाली किनारमा जैविक तटबन्ध गरिँदै अविरल वर्षाको सम्भावनापछि टीकापुरका विद्यालयमा भोलि विदा। जानकीमा पनि अनन्त चतुर्दशी व्रतको विदा। वाणिज्य कार्यालयद्वारा टीकापुर बजारको अनुगमन। मनपरी मूल्य लिने गरेको तथ्य सार्वजनिक। र शक्तिदेवी आधार विद्यालय टीकापुरको सामाजिक परीक्षण। विद्यालयको सिकाइ उपलब्धि 67% मात्रै। खोज खबर अब विस्तारमा। मौसम विज्ञान विभागले असोज 9 देखि 11 गतेसम्म सुदूरपश्चिममा पनि भारी वर्षाको पूर्वानुमान गरेपछि बाढ़ीबाट खतरा हुन सक्ने कर्णाली किनारका बस्तीमा पूर्व तयारी थालिएको छ। कर्णालीमा बाढ़ीको सतह बढ़ेमा प्रभावित हुन सक्ने टीकापुर नगरपालिका वड़ा नम्बर 7 र 8 सामुदायिक विपद व्यवस्थापन समिति वड़ा समिति सक्रिय भएका छन् भने सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ। आज बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म खकौला वड़ा नम्बर 7 र 8 स्थानीयले वड़ा नम्बर 8 पुदाल टोलका 2 ठाउँमा बोरामा माटो भरेर तटबन्ध बनाएका छन्। नदी बढ़ेमा सत्यकर्णाली सामुदायिक वन क्षेत्रबाट बाढ़ी पस्ने अनुमान गरेर यहाँका 400 जति स्थानीय परिचालित भएर तटबन्ध गरिएको वड़ा नम्बर 8 वड़ाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो।
1: खास गरी टीकापुर नगरपालिकाको वार्ड नम्बर 8 कर्णालीको एकदमै जोखिम एरिया हो। रानी कुलाको ओभरफ्लो पानी पनि आउँछ र कर्णालीको बहाव बढ़ी भयो भने यसलाई बढ़ी हान्ने हुनाले विगतमा पनि हामीले यहाँ तटबन्धन बनाएका थियौँ। यो तटबन्धन बनाइसकेपछि पानी यहाँबाट अस्तिको सामान्य सतह बढ्दाखेरि पानी छिर्यो र गाउँतिर बस्तीतिर पसेको हुनाले अलिकति त्रसित वातावरण बनाएर हामी अलिक सचेत भएर अहिले मौसम पूर्वानुमान अनुसार 8 देखि 12 गतेसम्म अति वर्षा हुने सम्भावना र त्यसले मानवीय क्षति अर्थात अस्वाभाविक घटना पनि घट्न सक्ने सम्भावनाको कुरा आयो हुनाले हामीले यो सम्भावित पानी छिर्न सक्ने ठाउँलाई मध्यनजर गरेर यो विपद व्यवस्थापन समिति अस्ति हाम्रो विपद व्यवस्थापन समितिको मिटिङ बस्दाखेरि पनि छलफल गरेका थियौँ र त्यो छलफल अनुसार काम गरेका छौं र केही साधनहरू स्रोतहरू जुटाउन केही हामीलाई चुनौती भए पनि अब हाम्रो नगरपालिकाको स्थिति अहिले अलिकति अप्ठ्यारोजनक स्थितिमा छ। अब सबैले बुझेको कुरा हो अख्तियार दिन सकेको स्थिति छैन। नगरपालिका अलिक अकर्मण्यतामा भएको बेलामा कसरी काम गराउने भन्ने विषयमा अलिकति छलफल भएपछि हामीले रानी जमरा कुलरिया सिंचाई आयोजनालाई रिक्वेस्ट गरेर बोरीहरू माग्यौं र त्यसपछि हाम्रो यहाँ शस्त्रको टीकापुर तालिम केन्द्रलाई जनशक्ति माग्यौं। त्यसै गरी खकरौला बीओपीबाट पनि हाम्रो भनौँ न शस्त्रकै टिम आयो र जनपद प्रहरी समेतलाई हामीले आग्रह गरिसकेपछि टोल विकासमा एकताको भाव देखाएर अलि अगाडि बढ़िरहेको स्थिति छ। 8 नम्बर वडाको यो पोइन्टमा यो मुहानमा काम गर्दा यो बोरी हामीले जुन बान्यौं तटबन्धन बान्यौं यसमा झण्डै तपाईँको 400 जना जति यहाँको जनता उपस्थित हुनुभएको थियो र हामीले यो र तल्लो पोइन्ट 2 पोइन्टमा हामीले यो ड्याम बानेका छौं। कट्टा र प्लास्टिक लगाएर भनौँ न यो पानीको सिपेज रोक्नको लागि तल प्लास्टिक हालिएको छ र त्योभन्दा माथि बालु भरेर हामीले कट्टा लगाएका छौँ अलिकति यो पानीको सिपेज रोकोस् भनेर र पहिला जेसीबीले माटो समाएर प्लेन पनि बनाएको छौँ भित्र र यसमा 3000 बोरी भनौँ न माटो भरेर यो कट्टा लगाएर हामीले ड्याम बाँधेका छौँ।
0: कर्णाली नदीको सतह बढ़ेमा मोहना काँडा नदी थुनिएर डुबान पर्ने वडा नम्बर 7 वैदिको समुदायलाई आवश्यक परेका बेला उच्च घरमा सार्ने गरी तयारी गरिएको समुदायको विपद व्यवस्थापन समितिका सचिव भोजराज ढुङ्गानाले बताउनुभयो।
2: टीकापुर नगरपालिका वडा नम्बर 7 मोहना पथ्या र काँडा नदीको बाह सबैभन्दा त्यो क्षेत्रमा पर्ने र कर्णालीको बाहले मोहना र पथ्या नदीलाई थुन्ने कारणले गर्दाखेरि पानीको बाह बढ़ेर समुदायमा बाढ़ी आउने सम्भावना प्रत्येक देखिएको छ। हेर्नुहोस् त्यसले गर्दाखेरि समुदायमा अहिले सचेतना पूर्व तयारी भनेर अब जानकारीहरू हामीले गरिरहेका छौँ समुदाय स्तरमा सामुदायिक व्यवस्थापन समिति र टोल विकासहरू मिलेर त्यो कामहरू अहिले माइकिङ भइरहेछ। समुदायमा प्रत्येक आफ्नो सुरक्षित सामानहरू वृद्ध वृद्धाहरूको अब औषधि उपचारका कुरा हुन सक्छ होइन अब झटपट झोडामा तयार गरेर राख्ने सुक्खा खाजाहरू भयो त्यो कुराहरूलाई समुदायमा प्रत्येक समुदायमा जानकारीहरू गराइरहेछ।
0: यस्तै वडा नम्बर 8 स्थानीय धनसिंह साउदले कर्णाली नदीको बाढ़ी सत्ती कर्णाली वन क्षेत्रबाट पस्ने खतरा रहेको र अहिले बाहिरी घेरामा थपिएको तटबन्धले पनि नरोकेपछि धेरै क्षति हुने सम्भावना रहेको बताउनुभयो।
3: त्यो हाम्रो सतीकण्डाली सामुदायिक वनको पूर्वतिरको जुन टावर छ त्यो टावरबाट कति फुट्ने हो कि भन्ने किसिमको हामी एकदमै अहिले तरसित अवस्थामा सम्पूर्ण यहाँको पब्लिक सबैजना अहिले तरसित भएको अवस्था देखिन्छ। एकदमै जोखिमयुक्त ठाउँमा हामीले अहिले दुईटा पोइन्टलाई हामीले एकदमै महत्वपूर्ण रूपमा हेरेका छौँ। अहिले पानी यो धेरै पर्यो भने पहिले चाहिँ तपाईँको 64 या 79 आएको यति बाढीहरूमा भन्दा पनि अहिलेको बाढीमा चाहिँ यो हामीले देख्यौं पार्क भन्दा अगाडि पनि तपाईँले हामीले देखिराखेका छौँ। त्यहाँनिर पनि तपाईँको सबै कच्चा ड्याम छ, त्यहाँ पनि त्यहाँबाट पनि भत्किने हो कि यत्रो पानी आइसकेपछि भन्ने किसिमको डर एकातिर त्यो लागिरहेको छ भने अर्कोतिर सतीकर्णाली सामुदायिक वनकै यो पूर्वतिरको जो मैले बेल्ट भने त्यहाँनिर झण्डै तपाईँको 700-800 मिटर नै पुरै कटान भइसकेको छ। त्यसैले गर्दा अब नदीको सतह माथि र हाम्रो यहाँको बस्ती चाहिँ तल भएको कारणले गर्दाखेरि त्यहाँबाट फुटेर अब एकदमै जोखिम हुने हो कि कहीँ मानवीय क्षति नै हुन्छ कि भन्ने किसिमको पनि डर, खेतीपातीको त आफ्नो ठाउँमा छँदैछ, खेतीपाती त पाकेका छन् ल पुरै खेतीहरू छन् भने अर्कोतिरबाट मानवीय क्षति पनि हुन्छ कि कतै भन्ने यो डर पनि लागिराखेको छ हामीलाई।
0: टिकापुर नगरपालिकाको वडा नम्बर 5-7 को वर्षाको पानी झर्ने वडा नम्बर 8 कर्णालीको बाढ़ी पश्चिममा झन खतरामा पर्ने गरेको छ। यस क्षेत्रमा विक्रम सुम्मा 2040 2066 2078 सालमा पनि ठूला ठूला बाढ़ी आएर ठूलो धनजनको क्षति हुने गरेकोमा यस वर्ष पनि पूर्वानुमान अनुसारको पानी परेमा धेरै नोक्सान हुन सक्ने भएकाले मानवीय क्षति हुन नदिने गरी तयारी भएको 59 वर्षीय स्थानीय टीकाराम चौधरीले बताउनुभयो।
4: यतिखेर 40 बाढीदेखि त मलाई थाहा छ, 40 बाढीदेखि लिएर 66 हाम्रो यो सचेत हुने कल्पना चाहिँ कसैको पनि थिएन। र 40 बाढी आयो, अलिअलि कटान पटान भयो, अनि 46 बाढीले पुरै समग्र कटान पटान गरिदियो र बस्तीहरू सब उडाइदियो। अब त्यतिखेर नै हाम्रो यो नालामा पानी गइराखेको थियो। अब उहाँपछि 66 पछि हामीहरू सबै एकदमै गाउँ टोल भनौँ अब वाडा एकदम सजग भएर सरसल्लाह अनुसारले अहिले भनेपछि दिन प्रतिदिन परिवर्तन बदल्दै पनि आयो।
0: सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टले बाढ़ीबाट प्रभावित हुन सक्ने समुदाय सचेत रहेको कुनै समस्या परे सम्पर्क गर्न भनिएको बताउनुभयो।
5: त्यो अवेर भएको हिसाबले त्यही लेभलको पानी नै परे पनि हामीहरू सबै संयन्त्रहरू जसलाई जुन किसिमले हामीले अवेर गर्नुपर्ने र यो विपदमा खटिने संयन्त्रहरू सूचना संयन्त्रदेखि लिएर सबै हाम्रो छ नि त, सूचना प्रविधिको कुराहरूदेखि लिएर अवेर गर्ने कुराहरू सबै भइसकेको हुनाले त्यति धेरै आँटेर पुरै चाहिँ उ गर्नुपर्ने अवस्था चाहिँ छैन, तर हामी एबल छौँ भन्ने हिसाबले चाहिँ देखिन्छ अहिलेसम्मको तयारीको अवस्था हेर्दाखेरि चाहिँ।
0: स्थानीयले तटबन्ध बनाएको स्थलमा टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलाले पनि अवलोकन गर्नुभएको छ। वास्तोलालाई प्रहरी उपरीक्षक विष्टले बाटोमा बाढ़ी बग्ने भएकाले बाढ़ी रहेकै बेला भारतबाट नेपाल प्रवेश गर्नेहरूका लागि बाटोमा 2 किलोमिटर जति डोरी बाँधी राख्ने र त्यसैको सहायताले आवत जावत गराउने तयारी भइरहेको बताउनुभयो।
5: कम्मर कम्मरसम्म आएसम्म उनी हिँडेर पनि आउन सक्ने होइन, अथवा चाहिँ कुन हिसाबले त्यो बाटोमा हिँडेर आउने क्रममा चाहिँ सजिलो हुन्छ त्यसै आउनु पायो भने, तर अब त्यसलाई चाहिँ डोरीले हामीले बाटो देखाइदियो भने चाहिँ यहाँ चाहिँ सेफ छ है भन्ने देखायो भने कमसेकम पानी जम्दा जम्दै पनि 2-4 दिन हिँड्न मिल्यो, 2-4 दिनै पानी जम्न सक्छ। उहाँ चाहिँ ऊ बाँध बन्द गरे भएपछि त पानी त जम्छ जाँदैन नि तत्काल, त्यो हुँदाखेरि 2-4 दिन जम्ने क्रममा त 2-4 दिन मान्छे नहिर्गर्न पर्न सक्दैन। त्यो भएको हुनाले डोरी लाइफ लाइन बनाइदिएर डोरी समाउँदै जाने आउने अथवा हामीहरूले त्यहाँ हेल्प गर्ने हिसाबले त्यसरी भयो भने हुन्छ, तर पनि त्यो जुन खाल खने ठाउँमा छिर्यो भने त मान्छे त्यहीँ रेस्क्यु गर्नुपर्ने अवस्था मान्छे मरिहाल्छ। त्यो भएर त्यहाँ चाहिँ करिब 2000 मिटर जति डोरीको लाइफ लाइन बनाउनु पर्ने हुन्छ, त्यहाँ सेफ हुन्छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 5, 6, 7, 8 कर्णाली पथैया काँडा र मोहना नदीको बाढ़ीबाट प्रभावित हुने क्षेत्र हुन्। यहाँका बस्तीमा उच्च घरहरू बनाइएका छन् भने उच्च स्थल पहिचान गरी बाढ़ी आउने निश्चित भएपछि तयारीका साथ यही घरमा बस्ने तयारी गरिएको छ। कर्णाली नदीको बाढ़ी चिसापानी गेजमा सूचित भएपछि तल्लो समुदायका मानिसलाई साइरन बजाएर सूचना दिने र विभिन्न समितिहरू सक्रिय हुने गरी पूर्व सूचना प्रणाली बनाइएको र जोखिम पूर्वानुमान गरेर असोज 9 गते शुक्रबार नगरका विद्यालयको विदा गरिएको टिकापुर नगरपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो।
6: समुदाय स्तरमा हाम्रो उच्च भवनहरू जहाँ छन् पहिलादेखि त्यो चाहिँ सुरक्षित तरिकाले मजाले सरसफाइदेखि उहाँहरूले आफ्नो व्यवस्थापन गर्नुभएको छ। पूर्व सूचना समुदाय स्तरबाटै चाहिँ माइकिङ गरेर अहिलेसम्म गरिराख्नु भएको छ र अब समुदायले आफैले पनि आफूले सक्ने कामहरू नाला सफाइ लगायतको सरसफाइ गर्ने कार्यहरू चाहिँ गरिराख्नु भएको छ र पालिकाले पनि गरेको छ। यो टिकापुर नगरपालिकाले अहिले जुन हाम्रो चाहिँ विशेष बुलेटिन निकालेर जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ त्यो सूचना सूचना बमोजिम चाहिँ हामीले त्यो पूर्वानुमान बमोजिम हामीले यो समुदाय स्तरसम्मै सूचना सबैमा पुगोस् भनेर टिकापुर नगरपालिकाको आधिकारिक फेसबुक आइडीबाट सँगसँगै हामीले म्यासेजबाट र साइरन पालिकासँग भएको साइरन त्यसपछि गएर सामाजिक सञ्जालबाट हामीले यो सूचनाहरू प्रवाह गरिराखेका छौँ। अब यो सूचना प्रवाह मात्रै भएर पुग्दैन भनेर पूर्व कार्यका कामहरू पनि हामीले गरेका छौँ। जस्तै पालिकाको नाला पालिकासँग भएका नाला सफाईहरूका कार्यहरू अस्थायी तटबन्धका कामहरू र हामीसँग जुन सुरक्षित स्थानहरू यदि बाढी आइहाल्यो भने कहाँ जाने भन्ने ठाउँमा चाहिँ सुरक्षित भवनहरू जहाँ छ हामीसँग त्यो चाहिँ हामीले तयारी अवस्थामा राखेका छौँ र समुदायले सूचना पनि आफ्नो आफ्नो समुदायमा सम्प्रेषण सूचना जानकारी चाहिँ दिइराखेको छ। जुन भारी वर्षाको सूचना छ त्यो अनुसार चाहिँ हाम्रो टिकापुर नगरपालिकाले सबैभन्दा बढी कर्णाली नदीले हामीलाई असर गरिराखेको हुन्छ। समुदायलाई चाहिँ हरेक समयमा चाहिँ यो सूचनाहरू हेर्दै नदीको सतह कति मिटर पुग्यो भनेर हेरेर समुदायमा सूचना प्रवाह गर्छौँ र समुदायले पनि त्यो अनुसारको आफ्नो गतिविधिहरू अगाडि बढाउँछ। जस्तै 9 मिटर भन्दा माथि पुग्यो भने उहाँहरू चाहिँ आफ्नो घरको सरसामानहरू तयारी अवस्थामा सके त अहिले धेरैले चाहिँ आफ्नो घरको सरसामानहरू सुरक्षित ठाउँमा पनि सारिसक्नु भएको छ र पनि त्यतिखेर तत्काल आवश्यक पर्ने सामानहरू लिएर सुरक्षित ठाउँमा जानलाई तयारी अवस्थामा बस्नुहुन्छ र 10.8 मिटर पानी पुग्यो भने हामीले चाहिँ उहाँहरूलाई घर छोड्नुहोस् अब भनेर भन्छौँ र उहाँहरूले चाहिँ घर छोडेर आफ्नो आफ्नो नजिकको सुरक्षित स्थानमा जानुहुन्छ। एक खालको त्यो किसिमको चाहिँ समुदायमा हामीले चाहिँ सबै समुदायलाई जानकारी छ। अर्को हाम्रो कहिलेकाहीँ चाहिँ कर्णाली नदीको कुनै ठाउँमा ड्याम बाँध फुट्यो भने त्यो ठाउँमा हामीलाई समस्या हुन सक्छ र त्यो बाँध फुटेको अवस्थामा चाहिँ झन् धेरै सूचना छिटो सूचना दिनुपर्ने आवश्यकता हुन्छ। त्यसको लागि चाहिँ हामी सम्बन्धित वडासँग निरन्तर समुदायसँग समन्वय गरेर त्योभन्दा तल्लो प्रति क्षेत्रका समुदायलाई पनि सूचना दिन छिटो सकिन्छ भनेर त्यो पनि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। अब कुन ठाउँमा बाँध फुट्छ भनेर ठ्याक्कै हामीले एकिन गर्न पनि गाह्रो। अहिलेलाई चाहिँ हामीले टिकापुर नगरपालिकाको वार्ड नम्बर 5 जहाँ चाहिँ हाम्रो पार्क भन्दा थोरै उत्तरतर्फ त्यहाँ चाहिँ रानी जमरा कुलेरे सिँचाई आयोजनाले बोल्डर खसाले तापनि अझै पनि जोखिम हुन सक्छ कि भनेर पालिकाको प्राविधिक टिम सहित हामीले हेरेका छौँ। यदि फुटिहाल्यो भने त्योभन्दा तलको बस्ती 5, 6, 7, 8 बस्तीलाई सूचना हामीले दिनुपर्ने हुन्छ समयमा। त्यस्तै हाम्रो 8 पनि अझै पनि जोखिम छ। 8 हाम्रो अराल टोलमा जहाँ चाहिँ अस्थायी तटबन्ध भएको छ त्यो ठाउँकोलाई पनि अब सूचना समयमा दियो भने सुरक्षित ठाउँमा जानुहुन्छ। र हाम्रो अर्को सबभन्दा जोखिम भनेको वार्ड नम्बर 8 श्रीलङ्का छ। श्रीलङ्काको टोली गाउँ त्यहाँ पनि हाम्रो चाहिँ अलिकति घरहरू अहिले चाहिँ जोखिममा हुनुहुन्छ। उहाँहरूलाई पनि हामी त्यो किसिमको यदि नदीको बहाव बढ्यो नदीले कटान गर्यो भने उहाँहरूलाई पनि सुरक्षित ठाउँमा लैजानको लागि हामी चाहिँ विद्यालय रोजेका छौँ त्यहाँ श्रीलङ्काको। त्यो श्रीलङ्काको स्कुलमा चाहिँ उहाँहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौँ। अहिलेको तयारीको अवस्था हामीले पालिकाले समुदायले गरिरहेको अवस्था यही नै हो।
0: अनन्त चतुर्दशी व्रतको उपलक्ष्यमा असोज 9 एकदिन जानकी गाउँपालिकाले पनि स्थानीय विदा दिएको छ। जानकी गाउँपालिकाले थारू समुदायको अनन्त चतुर्दशी व्रतको अवसरमा एकदिन स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ। टिकापुर नगरपालिका वडा नम्बर 5 कर्णाली तटीय क्षेत्रमा रहेका 3 सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। प्राक्टिकल एक्सन र बी ग्रुपको सहयोग तथा टिकापुर नगरपालिकाको समन्वयमा टिकापुर नगरपालिका वडा नम्बर 5 टिकापुर नर्सरी भैरवनाथ वन बगरेया वन संरक्षण समितिमा 2500 बिरूवा वृक्षारोपण गरिएको जनाइएको छ। नदी तटीय क्षेत्रमा रहेका यी वनहरूमा बाँस सागुन शीतलचिनी तेजपत्ता लगायतका बिरूवा रोपिएका छन्। सामुदायिक वनका उपभोक्ताको सहयोगमा वृक्षारोपण गरिएको हो। त्यसै गरी वडा नम्बर 8 200 ट्री गार्ड सहित 300 प्लान्ट फूलहरू बटनपुर सड़कमा रोपिएका छन्। यहाँ टोल विकास संस्थाको सक्रियतामा वृक्षारोपण गरिएको हो। जलवायु परिवर्तन न्यूनीकरण नदी नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्य र सामुदायिक वनको आमदानी बढ़ाउने समितिको माग अनुसार बहुउपयोगी बिरूवा वितरण गरिएको बी ग्रुपले जनाएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
8: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
7: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छस्,
8: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
7: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
11: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
12: मैले त एक पेटी चाउचाउ ₹600 किने।
11: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
12: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, हिजो कर्णाली नदी किनारमा भेटिएको सब डोटीकी प्रियंका श्रेष्ठको भएको खुलेको छ। हिजो दिउँसो टिकापुर नगरपालिका 2 मूलपानी स्थित कर्णाली नदी किनारमा व्यवहारिसी अवस्थामा भेटिएको सबको श्रेष्ठका बुवा हेमचन्द्र श्रेष्ठले शनाखत गर्नुभएको हो। दिपाली सिलगढ़ी नगरपालिका 6 नाचन थलीकी 22 वर्षीय प्रियंका श्रेष्ठ गत भदौ 30 गते साँझ सेती नदीको झोलुङ्गे पुलबाट नदीमा बेपत्ता हुनुभएको थियो। आफन्तको जिम्मा लगाएपछि सबको टिकापुर अस्पतालमा पोस्टमार्टम गरी ड्यूटी लगिएको इलाका प्रहरीकारले टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढ़ीले टिकापुरको बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा टिकापुरका कपड़ा र फेन्सी पसलहरूको अनुगमन गरिएको छ। अनुगमन गर्दा स्थानीय व्यापारीहरूले मनपरी मूल्य लिने गरेको भेटिएको छ। बिक्रीका लागि राखिएका हरेक वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य राख्नुपर्ने नियम भए पनि अधिकांश वस्तुमा मूल्य भेटिएको छैन। कतिपय व्यापारीहरूले कम्पनीले अधिकतम खुद्रा बिक्री मूल्य नहालेको बताएका छन् भने कतिपयले यसलाई समस्याको रूपमा लिने गरेका छन्। अधिकांश व्यापारीले कपड़ाको मूल्यका रूपमा एबीसीडी लेखेर ठग्ने गरेको पाइएको छ। कतिपय व्यापारीले अधिकतम खुद्रा बिक्री मूल्य लेखेर आएका फेन्सी सामानमा पनि त्यो भन्दा बढ़ी मूल्य लेखेर बिक्री गर्ने गरेको पाइएको छ। अनुगमन गरिएका अधिकांश पसलमा बिल प्रयोग नभएको, प्रयोग गरेका पसलले पनि दिनमा एउटा दुईटा बिल मात्रै काटेको भेटिएको छ। टिकापुरको ठूलै व्यवसाय न्यू पपुलर फेन्सीले समेत अनुगमन भएको दिन पसलमा बिलै नभएको बताएको छ। अधिकांश सामानमा कोड राखेको पसललाई खरिद बिल अनुसारको सामान देखाउन भन्दा बिल मिलाउन पठाएको संचालक सृजना पौडेलले बताउनुभयो। वाणिज्य कार्यालयका प्रमुख तारामान रावलले उपभोक्ताको सुरक्षाका लागि बजार स्वच्छता कायम गर्न अनुगमन गरिएको र सरकारको मूल्य पारदर्शिता नगर्ने नीति अनुसार हरेक वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य राख्नै पर्ने बताउनुभयो। टिकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाहले टिकापुरका व्यवसायीहरू गम्भीर नभएको, बिक्री गर्दा उपभोक्ताले थाहा पाउने गरी मूल्य नराखेको पाइएकाले सचिनुपर्ने बताउनुभयो। उपभोक्ता हित संरक्षण मंच नेपाल टिकापुरका अध्यक्ष शेरबहादुर विष्टले टिकापुरमा पहिलो पटक कपड़ा पसलको अनुगमन गर्दा त्यसभित्रका धेरै रहस्य थाहा भएको र व्यवसायहरूले मूल्य नराखी कोड राखेर उपभोक्ताको सुसूचित हुने अधिकार हनन गरेको पाइएकाले त्यसको सम्मान गर्नुपर्ने बताउनुभयो। वाणिज्य कार्यालयको नेतृत्वका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी, इलाका प्रशासन कार्यालय टिकापुर, टिकापुर नगरपालिका उपभोक्ता कर्मीको सहभागितामा टिकापुर बजारका 8 पसलको अनुगमन गरिएको छ। शक्तिदेवी आधारभूत विद्यालय टीकापुर एक शक्तिनगरको सामाजिक परीक्षण गरिएको छ। अभिभावक भेला गरी सामाजिक परीक्षण गरिएको हो। सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शिक्षक प्रेम चौधरीले विद्यालयमा 140 जना विद्यार्थी रहेका जसमा छात्रा 71 र छात्र 69 जना रहेको जानकारी गराउनुभयो। शैक्षिक सत्र 2082मा 215 दिन विद्यालय खुलेको, 212 दिन पढ़ाई भएको र विद्यालयको सिकाइ उपलब्धि 67% समेत रहेको उहाँले जानकारी दिनुभयो। बाल विकासको उत्तीर्ण दर 45%, कक्षा 1-5 उत्तीर्ण दर 82% रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
13: सम्पूर्ण कक्षा 1-5 तहका सिकाइ उपलब्धि 67% रहेको यो वर्ष हाम्रो। यसै गरी बाल विकास शिशु कक्षामा चाहिँ उत्तीर्ण दर 45% रहेको छ र कक्षा 1-5 उत्तीर्ण दर 82% रहेको छ। 2082 सालमा विद्यालय खुलेको दिन 215 दिन भएको हो र पढाइ भएको दिन 212 दिन।
0: विद्यालयमा कक्षा दोहोराउने दर 18%, कक्षा छोड्ने तथा स्थानान्तरण दर 20% रहेको पनि जानकारी दिएको छ। विद्यालयमा स्थायी दरबन्दी शिक्षक 2 जना, बाल विकास शिक्षक 3 जना, राहत शिक्षक, नगर अनुदान शिक्षक, कार्यालय सहयोगी र पाल 1-1 गरी जम्मा 9 जना शिक्षक कर्मचारी रहेका प्रतिवेदनमा उल्लेख छ। कार्यक्रममा आर्थिक वर्ष 2082-83 को 40,51,223 रूपियाँको आय व्यय पनि सार्वजनिक गरिएको छ। 2082मा विद्यालयको खाजामा 4,53,460 रूपियाँ खर्च भएको पनि जानकारी गराइएको छ। प्रतिवेदन सार्वजनिक पछि सुझाव दिँदै टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले सामाजिक परीक्षण राम्रो भएको बताउँदै विद्यार्थीले पास हुनका लागि विद्यार्थी सधैँ विद्यालय आउनुपर्ने, विद्यालयमा ध्यान दिएर पढ्नुपर्ने र शिक्षकहरूले सधैँ गृह कार्य दिनुपर्ने सुझाव दिनुभयो।
13: विद्यार्थीलाई तपाईँ जहाँ पढाउनुहुन्छ यदि कक्षा उत्तीर्ण गराउनुहुन्छ भने अभिभावकहरूले 3 कुरा मात्रै ख्याल गरिदिनु भयो भने तपाईँको विद्यार्थी कहिल्यै फेल हुँदैन। 3 कुरा के हो भने विद्यार्थी सधैँ विद्यालय पढाइदिनु पर्छ रेगुलर। दोस्रो चाहिँ विद्यार्थीले गर्नुपर्ने क्लासमा पढाउँदाखेरि ध्यान दिनु पर्यो र तेस्रो कुरा विद्यार्थीलाई होमवर्क दिनुहुन्छ सबै म्याडमहरूले, विद्यार्थीले होमवर्क रेगुलर गरिदिनु पर्छ। रेगुलर विद्यालय आइदिने क्लासमा ध्यान दिएर पढ्ने र रेगुलर होमवर्क गरिदियो भने हाम्रो विद्यार्थी कहिल्यै फेल हुँदैन।
0: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद चौधरीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको तर्फबाट मेहनत भइरहेको र त्यसमा अरू सरकारवालाहरूले पनि सहयोग गर्नुपर्ने बताउनुभयो।

0: कर्मीसे क्षय रोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोली क्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लखह, टीकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
1: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली। पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गतेसम्म नेपालमा धेरै भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ। सोही सूचनाका आधारमा सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन मौसम कार्यालय, स्थानीय तह लगायत विभिन्न संघ संस्थाले आग्रह गरिरहेका छन्। महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर संजय कुमार शाहले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार सुदूरपश्चिमका 3 जिल्ला हाई अलर्टमा राखिएको बताउनुभयो। उहाँले दार्चुला, बाजुरा र बजाङलाई हाई अलर्टमा राखिएको जानकारी दिनुभयो। पूर्वानुमान अनुसार सुदूरपश्चिममा असोज 9 देखि 11 गतेसम्म अति भारी वर्षा हुने भएपछि पूर्वानुमानको सूचनापछि पालिका तथा समुदाय स्तरीय विपद व्यवस्थापन समिति पनि विपदको पूर्व तयारीमा जुटेका छन्। आजको जनावाजमा हामीले केही तटीय क्षेत्रका नागरिकलाई कसरी पूर्व तयारी गरिरहनु भएको छ भनी सोधेका छौं।
2: म नाम राजकुमार चौधरी हो, जानकी गाउँपालिका वार्ड नम्बर 7 करैदा। हाम्रो तयारी सरती आती साथी और जोड़े तो राशन पानी जानवर धोन ओन सब तैयार करती आती और सामान खिलो भगैती आती लगल आती। कितना जानकारी अब हमरे साइरन बजा के थी और मेकिंग करके थी सूचना देती आती, समुदाय है सचेत करे की आती और तिराकी द्वारा जानकारी करती आती।
3: इनके बाढ़ आ जाए तो पहले बार ना आयल रहो बैठक करे छी मैंने सचेत रहू के
2: विश्वकर्मा जानकी 5 किशनपुर हमीर तो अवसरी चौकीदार द्वारा यहाँ हिमल द्वारा गांव में सचेतना कार्यक्रम अब जैसे गाड़ी आँद सचेत होगा आवश्यक कागजात मुख्य कागजात सुरक्षित राख्हला पानी खोला नदी नजानूला दाउरा टाउरा खोला में बगे नटिप्हला बग्ने संभावना होता खोला हमें माछा मारने क्रम में खोला नदी नजानूला भन्नी सूचना पड़े तो जाहिर करे गांव दुर्गल द्वारा हमीर द्वारा सब
1: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि: असोज 9 देखि 11 गतेसम्म सुदूरपश्चिममा पनि भारी वर्षाको पूर्वानुमान, त्रासका बीच कर्णाली नदी किनारमा जैविक तटबन्ध गरिँदै अविरल वर्षाको सम्भावना, पछि टीकापुरका विद्यालयमा भोलि विदा, जानकीमा पनि अनन्त चतुर्दशी व्रतको विदा, वाणिज्य कार्यालयद्वारा टीकापुर बजारको अनुगमन, मनपरी मूल्य लिने गरेको तथ्य सार्वजनिक र शक्तिदेवी आधारभूत विद्यालय टीकापुरको सामाजिक परीक्षण र विद्यालयको सिकाइ उपलब्धि 67% मात्र। हवस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार

0: 7 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
1: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगरिकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
5: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका वडा नम्बर ५ का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर ५ द्वारा जनहितमा जारी सन्देश।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेरियन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाऊ, सँगै जाऊ, तन्नै खाएर आउला।
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64।

कागजात धराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-97 र 98-15-60-66-05।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
4: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: किराँतपुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आई हो बड्डो घर कहिया सिर्जैबो पाछ से शुरू करल मने घर सिर्जा सेकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटा सुगुर बनेल बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए था पाए
2: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426
2: कामदार आवश्यकता सम्बन्धी सूचना
3: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 9851400725 इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ
4: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काट्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
4: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
1: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850829700
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। कांग्रेस दुई हुने बाटोमा कांग्रेस संस्थापन इतर पक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।
3: 15 गते असोजबाट महाधिवेशन शुरू हुने गर्छ। मंसिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
5: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भइएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
2: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
5: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
1: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो. पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिममुक्त क्षेत्र देखिएको छ. त्यसै भएर हामीले चाहिँ यो रातो रंगको चेतावनी पनि दिएको छौं. रातो रंगको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेकै एक्सनै गर्नुपर्ने जस्तो किसिमको हामीले चेतावनी दिएका छौं. अन्य भूभागमा चाहिँ रातो रंगको चेतावनी हामीले दिएका छैनौं भनेको सतर्क हुनुपर्ने सिस्टमको चेतावनी दिएका छौं, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौं. र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ. विशेष गरी यो जुन

0: सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढ़ी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
1: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवा को टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। झण्डी 50 घरदूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश, हंगाम पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
2: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुटी आउँदैसकेको छ। त्यसो हुनाले हामी चाहिँ 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्दा मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
1: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
3: सन्तोषी रावल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
4: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
3: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली नयाँ दलका
5: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको संभावित भारी वर्षा र

0: सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
1: इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
5: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक पाथानीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
4: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे: भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
6: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
4: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
7: विशेष गरी रसुवा नुवाकोट धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
4: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
8: सांसदका अभिव्यक्तिहरू
9: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
8: अब त्यो पुरानोमा पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
3: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका। हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
9: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
8: धन्यवाद।
9: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2?
8: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढ़ाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो, र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदै थिएँ र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर, अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू, ती सबैमा हाम्रा रोकिएका फाइलहरू, रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
9: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ।
8: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि, चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको, अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
9: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ, के छ?
8: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ,
9: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
8: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन, हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू, बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
9: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
8: छलफल सम्वाद त्यति भएको छैन, म जित्छु
9: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
8: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला, हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
9: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस?
8: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
9: बानेश्वरमा
8: हाम्रो चाहिँ भवन थियो, हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
9: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
8: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या,
9: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
8: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू,
9: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
8: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
9: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
8: मैले थोरै पाएको छु,
9: संख्यात्मक रूपमा
8: लगभग त्यही 10-12।
9: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
8: त्यस्तो छैन।
9: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
8: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
9: एआई
8: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ अहिलेको मैले पाएको त्यो भिन्न।
9: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद?
8: मैले अधिकांशको त्यही देख्छु।
9: तपाईँले त कतिको चलाउनुहुन्छ?
8: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो, तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
9: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
8: होइन,
9: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
8: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्, संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु। त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
9: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
8: हाम्रो कुरा
9: गरौं जस्तो
8: केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ। संसदमा भेट भएको बेला होला है, के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अहिले राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षकाको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
3: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
14: सूचना जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढ़ी, डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
15: टिकापुर नगरपालिका
14: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी, खोला, नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता, राष्ट्रिय परिचय पत्र, लाल पूर्जा, नगद औषधि, मोबाइल, रेडियो, टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
15: टिकापुर नगरपालिकाबाट
14: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
15: टिकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
16: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्नेछ।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

0: नेपाल गंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: अत्यन्त जरूरी सूचना मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: तपाई सुन्दै हुनुहुन्छ समुदाय समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो
2: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
3: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, कर्णाली प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
2: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
4: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
2: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गएरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातीको समयमा सवारी साधन संचालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
3: राति पनि कन्टिन्यू नै हुने जस्तो देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
2: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अप्नाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
6: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
2: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
7: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
2: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केवेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
4: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
2: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
4: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षातको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
2: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
4: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
2: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा संचालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
4: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो बर्खाभरिलाई, अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णगिरीमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखौँ।
8: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
4: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ। त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्न चाहन्छु।
2: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौं कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
9: एक बच्चा एक बिरूवा भन्ने नाराका साथ घर घरमा बिरूवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका दशकी देवकी खत्री।
10: विभिन्न प्रकारका विपदहरू निम्त्याएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरूवा रोपिरहेछ।
9: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2285 धुपी र किमोको बिरूवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
11: 1930 बालबालिका छौँ भने अरू हामीले जम्मा जम्मी चाहिँ 2285 बिरुवा वितरण गरेको विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामी काम गरेका छौँ।
9: माथिल्लो कर्णालीको डोल्पा मुगु हुम्ला कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
12: नदीको क्षेत्रमा के के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुट बिरुवाएर हाम्रो लगाउने छ।
9: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस उखर धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
13: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनुपर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छिन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्।
5: त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो, तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
0: अत्यन्त जरुरी सूचना। मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
14: छिच्छि, कस्तो गनाएको! यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
15: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
16: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
14: कता छ त त्यो?
16: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
14: फोन नम्बर कति हो भाइ?
16: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
17: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656 92026।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर कैलाली।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश। कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।
3: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-97 र 98-15-60-67-05।

0: आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
0: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
4: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
3: ए हो र त्यसो भए जाउँ न जाउँ सँगै जाउँ तन्नै खाएर आउँला
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
3: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक FM नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 98 48 51 69 64
5: चियाको होटल खोलौला यस्तै टिकापुर
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी डुबान र कटानको उच्च जोखिम देखिएको छ तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू नदी किनारमा नजाऊ बाढ़ीको समयमा माछा मार्न काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं आफ्नो नागरिकता जग्गाधनी पूर्जा शैक्षिक प्रमाण पत्र औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ बाली नाली भित्राउन हतार नगरौं धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं विशेष वर्गको ख्याल राखौं बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा बाल बालिका गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष नगर प्रहरी विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। मौसम विज्ञान विभागले असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिममा पनि भारी वर्षाको अनुमान गरेपछि बाढ़ीबाट खतरा हुन सक्ने कर्णाली किनारका बस्तीमा पूर्व तयारी थालिएको छ। कर्णालीमा बाढ़ीको सतह बढ़ेमा प्रभावित हुन सक्ने टिकापुर नगरपालिका 7 र 8 सामुदायिक विपद व्यवस्थापन समिति वाड़ा समिति सक्रिय भएका छन् भने सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ। बिहिबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मा खकरौला वार्ड नम्बर 7 र 8 का स्थानीयले वार्ड नम्बर 8 को पुडाल टोलका दुई ठाउँमा बोरामा माटो भरेर तटबन्ध बनाएका छन्। नदी बढ़ेको सत्य कर्णाली सामुदायिक वन क्षेत्रमा बाढ़ी पस्ने अनुमान गरेर यहाँका 400 जति स्थानीय परिचालित भएर तटबन्ध गरिएको वार्ड नम्बर 8 का वाडाध्यक्ष दीर्घबहादुर थकुलाले बताउनु भएको छ। कर्णाली नदीको सतह बढ़ेमा मोहना र काँडा नदीमा थुनिएर दुबान समेत पर्ने वार्ड नम्बर 7 को वैदिका समुदायलाई आवश्यक परेको बेला उच्च घरमा सार्ने तयारी समेत गरिएको समुदायको विपद व्यवस्थापनका सचिव भोजराज ढुंगानाले बताउनु भएको छ। त्यस्तै वार्ड नम्बर 8 का स्थानीय धनसिंह साउदले कर्णाली नदीमा बाढ़ीले सत्य कर्णाली वन क्षेत्रमा पस्ने खतरा रहेको र अहिले बाहिरी घेरामा थपिएको तटबन्धले पनि रोक्न यसरी नसकेपछि धेरै क्षति हुने सम्भावना रहेको बताउनु भएको छ। टिकापुर नगरपालिकाको वार्ड नम्बर 5-7 को वर्षको पानी समेत झर्ने वार्ड नम्बर 8 कर्णालीको बाढ़ी पसेका झन खतरामा पर्ने बताएको छ। यस क्षेत्रमा 2040-2067 सालमा ठूला ठूला बाढ़ी आएर धनजनको क्षति हुने गरेको र यस वर्ष पनि पूर्वानुमान अनुसारको पानी पसेर धेरै नोक्सानी हुन सक्ने भएकाले मानवीय क्षति हुन नदिने तयारी गरिएको 59 वर्षीय टीकाराम चौधरीले बताउनु भएको छ। अनन्त चतुर्दशी व्रतको उपलक्ष्यमा असोज 9 गते एक दिन जानकी गाउँपालिकाले पनि स्थानीय विदा दिएको छ। जानकी गाउँपालिकाले थारू समुदायको अनन्त चतुर्दशीको व्रतको अवसरमा एक दिन स्थानीय विदा दिने निर्णय गरेको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 5 का कर्णाली तटीय क्षेत्रमा रहेका 3 सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। प्राक्टिकल एक्सन र बी ग्रुपको सहयोग तथा टिकापुर नगरपालिकाको समन्वयमा टिकापुर नगरपालिका वार्ड नम्बर 5 टिकापुर नर्सरी भैरव वन भगरैया वन संरक्षण समितिका 2500 बिरूवा वृक्षारोपण गरिएको जनाएको छ। नदीय तटीय क्षेत्रमा रहेका यी वनहरूमा बाँस, सगुन, सिटल, चिनी त्यसै गरी तेजपत्ता लगायतका बिरूवा रोपिएको, सामुदायिक वन उपभोक्ताको सहयोगमा वृक्षारोपण गरिएको र त्यसै गरी वार्ड नम्बर 8 पनि 300 प्लान्ट समेत फूलहरू बटनपुर सड़कमा रोपिएको छन्। त्यहाँको टोल विकास संस्थाको सक्रियतामा वृक्षारोपण गरिएको छ। हिजो कर्णाली नदी किनारमा भेटिएको शव दोटिकी प्रियङ्का श्रेष्ठ भएको खुलिएको छ। हिजो दिउँसो टिकापुर नगरपालिका 2 मूलपानी स्थित कर्णाली नदी किनारमा व्यवहारिक अवस्थामा भेटिएको शवको श्रेष्ठको बुवा हेमचन्द्र श्रेष्ठले शनाखत गर्नुभएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढ़ीले बिहिबार टिकापुरको बजार अनुगमन गरेको छ। अनुगमनको क्रममा टिकापुर कपड़ा तथा फेन्सी पसलहरूको अनुगमन गरिएको छ। अनुगमन गर्दा व्यापारी स्थानीयहरूको मनपरी मूल्य समेत लिने गरेको भेटिएको छ। बिक्रीका लागि राखिएको वस्तुको अधिकतम खुद्रा मूल्य
बिक्री मूल्य राख्नुपर्ने नियम भए पनि अधिकांश वस्तु मूल्य भेटिएको छैन। कतिपय व्यापारीहरूले कम्पनीको अधिकतम खुद्रा बिक्री मूल्य नहालेको बताएका छन् भने कतिपयले त्यसलाई समस्याको रूपमा लिने गरेको छन्। अधिकांश व्यापारीहरूले कपड़ाको मूल्यको रूपमा समेत एबीसीडी लेखेर समेत ठग्ने गरेको पाइएको छ। कतिपय व्यापारीहरूले अधिकतम खुद्रा बिक्री मूल्य लेखेर आएको फेन्सी सामानमा पनि त्यो भन्दा बढ़ी मूल्य लेखेर बिक्री गरेको पाइएको छ। अनुगमनमा गरिएका अधिकांश पसलमा बिल प्रयोग नभएको र प्रयोग गरेका पसलले पनि दिनमा एक दुईटा बिल्स मात्रै काटेको भेटिएको छ। टिकापुरकै ठूलै व्यापार व्यवसाय गरिरहेका न्यू पपुलर फेन्सी पसलले समेत अनुगमन भएको दिन पसलमा विलय नभएको बताएको छ। अधिकांश सामानहरूमा कोड राखिएको पसललाई खरिद बिल समेत अनुसारको सामान देखाउ नभन्दा पनि बिल मिलाउन समेत पठाएको संचालक सृजना पौडेलले बताउनु भएको छ। वाणिज्य कार्यालयका प्रमुख तारामान रावलले उपभोक्ताहरूको सुरक्षाका लागि बजारमा स्वच्छता कायम गर्न अनुगमन गरिएको छ र सामानको मूल्य पारदर्शी गर्ने नीति अनुसार हरेक वर्षको अधिकतम खुद्रा मूल्यमै समेत राख्नुपर्ने बताउनु भएको छ। शक्तिदेवी आधारभूत विद्यालय टिकापुर एक शक्तिनगरको सामाजिक परीक्षण भएको छ। बिहिबार अभिभावक भेला गरी सामाजिक परीक्षण गरिएको हो। सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शिक्षक प्रेम चौधरी ले विद्यालय 110 विद्यालयमा 140 जना विद्यार्थी रहेको छ, जसमा छात्र 71 र छात्र 69 जना रहेको बताएको छ। शैक्षिक सत्र 2082 215 दिन विद्यालय खोलेको, 212 दिन पढ़ाई भएको र विद्यालयको सिकाई उपलब्धि 67% रहेको उहाँले बताउनु भएको छ। बाल विकासको उत्तीर्ण दर 45% र कक्षा 1-5 उत्तीर्ण दर 82% रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वाडा नगर प्रदेश र क्षेत्रमा अधिवेशन भइरहेका छन्। अधिवेशन अन्तर्गत बुधबार टिकापुरमा भएको अधिवेशनले नगर कार्य समितिको सभापतिमा झनक राज तिमेल सेनालाई चयन गरिएको छ। नगर समितिको उपसभापति महिलामा समेत मालती देवी साउद, उपसभापतिमा लालकेश उपाध्याय, सचिवमा दीपक राज खनाल र सहसचिवमा मिठु बहादुर बोहरा चयन हुनुभएको छ। त्यस्तै कार्य समितिको सदस्यमा वार्ड नम्बर 1 महिलामा टीका देवी स्वार र खुल्लामा विश्वमान स्वार, वार्ड नम्बर 2 महिलामा पार्वती धामी, खुल्लामा पवन थारू, वार्ड नम्बर 3 महिलामा राधा थारू र खुल्लामा मस्ती प्रसाद जैसी, वार्ड नम्बर 4 महिलामा रेणु कुमारी चौधरी, खुल्लामा विनोद बहादुर भुजेल चयन हुनुभएको छ। त्यसै गरी वार्ड नम्बर 5 महिलामा कञ्चन कुमारी बिक, खुल्लामा समेत कटक रावल, वार्ड नम्बर 6 समेत महिलामा योगेश्वरी खनाल र खुल्लामा निर्फ बहादुर शाह, वार्ड नम्बर 7 महिलामा जानकी ठकुल्ला, खुल्लामा फूलराम चौधरी, वार्ड नम्बर 8 महिलामा निर्मला साउद र खुल्लामा टीकाराम चौधरी, र वार्ड नम्बर 9 महिलामा जयश्वरी थापा, खुल्लामा बुढीलाल चौधरी चयन हुनुभएको छ। नगरको कार्य समितिको आरक्षणतर्फ युवामा महिलामा समेत सञ्जिता ढुङ्गाना र खुल्लामा जनक चौधरी, दलितमा महिलामा समेत तुलसी सुनार र खुल्लामा रमेश विका चयन हुनुभएको छ। अधिवेशनले जिल्ला प्रतिनिधिका लागि महिलामा चान्दनी कुमारी जोशी खनाल र खुल्लामा सुरज बहादुर रावललाई सिफारिश गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म नेपालमा
धेरै भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ। सोही सूचकका आधारमा सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन मौसम कार्यालयले आग्रह गरेको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

अत्यन्त जरूरी सूचना मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी

आफ्नो हात काटिसकेपछि पनि अत्यन्त साहसयुक्त र कठोर युक्तको साहसिलो वचन बोल्यो अनि वृत्रासुरले इन्द्र महाराजलाई आज्ञा गर्यो, पापी दुराचारी तैले गुरुबालाई मारिस, गुरु माता भोग विलास गरिस, दाजु बहिनी दाजुहरूलाई मारिस, बुहारीहरू सारा सम्पूर्ण विधवा बनाइस, त्यति मात्रै होइन आमाको गर्व चिरिस, अनि गर्भपतनकारी पनि तैले हो आतताई, दिदी बहिनी बलात्कार गरिस, सारा अन्य अत्याचार भ्रष्टाचार घुसखोर तस्कर गरी तैले के गरिनस्, अर्कालाई ज्वरोमा बोकेर गुरु भएर पनि तै हिँडिस, पलाई बेको बदमास यज्ञ नष्ट भ्रष्ट गर्ने दुराचारीको नाइके, तर पनि तेरो हातबाट मेरो मृत्यु हुने भयो, हे शंकरष्ण भगवान यसको हातबाट मृत्यु भए पनि प्रभुको चरणको सेवा गर्न आइपुग्न पाम भनेर स्वाकार गरेर तानिएको थियो वृत्रासुरले, हात्ती समेत महाराज इन्द्र स्वाटै निल्यो, कमाण्डर इन चिफ पेटभित्र, हात्ती पेटभित्र, अरू सैनिक दौड़ा दौड़ी को बहनी को बहन सारा संपूर्ण गण। अब यहां दुई मत अन्य पुराण का मत बाट भगवान बाट जब हाई कराने भो निद्रा देवी प्रवेश कराएर हाई को प्रभाव बाट प्रयोजन भो भरा बुझिश, अनि यहाँ नारायण कवचको प्रभाव र योगबलको प्रभावले दाहिनेपट्टिको कोखोमा महाराज इन्द्रले वज्र प्रहार गरेर छेडेर त्यहाँबाट फट निक्लिसकेपछि राजा इन्द्रप्रति फर्केर वृत्रासुर भन्छ, ए इन्द्र अहिलेसम्म त तैले आमा मारेको पाप माने दिदी बहिनीलाई बलात्कार गरेको र गुरुलाई मारेको पाप लागेको थियो, अहिले मलाई मारेमा आमा मारे पाप लाग्ने भयो तँलाई, अहिले भर्खर मेरो पेटबाट त जन्मियो हो कि होइन यसलो भन् कि म मलमूत्र हुँ भन्ने साबिती बयान्दे पेटबाट झर्ने वस्तुको नाम मलमूत्र हुन्छ कि छोरा छोरी नै हुन्छ, भन भन चुप्पचाप कोही बोल्नै पो सक्दैन, अनि वृत्रासुर बडा तारिफ गर्यो, अनि वृत्रासुरले यस किसिमले बडा सम्मान साथ भगवानको ध्यान गर्दै थियो, वृत्रासुरलाई मार्न ददिची नामको ऋषिको हाँडको यन्त्र हात्तीमा चढेर साँझको प्रहरमा प्रहार गरिदिएका थिए महाराज इन्द्रले, च्वाट्ट शिर पनि गिडियो, वृत्रासुरको तेज भगवानमा प्रवेश भयो, वृत्रासुर परमधाम गयो, आकाशबाट फूलमाला गुच्छ लावाको वृष्टि, तर वृत्रासुर मरिसकेपछि पर्यो ठूलो संकट, ब्रह्महत्याको दोषारोपण, महाराज इन्द्र यस किसिमबाट ज्यादै समस्या पर्यो, अब कहाँ जाने हाकार हुकार चितकार लुक्नका लागि मानव सरोवर नामगिरीको तलाउको कमलको डाँठभित्र पानीमा गएर मन्टो समेत लुकाएर बसे राजा इन्द्र, अब आउने कसरी, ब्रह्महत्याको दोषले ब्रह्महत्याले घेर्यो, तर राजा इन्द्रलाई ब्रह्महत्या टुटाउनको निमित्त अब के गर्ने भन्ने विषयमा ठूलो गम्भीर छलफल भयो, वृत्रासुर मर्यो, वृत्रासुर त मर्यो नै, तर त्यो वृत्रासुर मरिसकेपछि त्यसको तेज भगवानमा प्रवेश भएको छ, वृत्रासुरलाई संकट प्राप्त भएको छ, अनि राजा इन्द्रलाई संकट प्राप्त भएको छ, त्यस बेलामा अराजकता फैलियो, राजा नभएको मुलुक बनाउन नहुने, राजा कलै बनाउने त भन्दाखेरिमा जसले अश्वमेध यज्ञ गरिया छ त्यो राजा हुन पाउँछ स्वर्गमा, नत्र पाउँदैन, अश्वमेध नाम गरेको यज्ञ एउटा गरिया रहेछन् राजा नौसले, चन्द्रवंशीका राजा नौसले, ल उनीलाई भनेर अतिरिक्त स्थान स्वर्गमा राजा बनाए, फेरि छोटोलाई बडो बनाएपछि भैमान भाँडा बस्न खप्नै हुँदैन, फेरि जहाँ पनि छोटालाई बडो बनाएका छन् अहिले हाल तिमी जस्तो भन्यो, ठोलाको बेजित गर्न पाएपछि खुब खुसी लाग्ने सबैलाई, छोटाको बढेका ठाउँमा नबस्नु, बुढाको हुर्मत लिएको ठाउँमा नसुन्नु, बुझ्दैनन् के गर्ने भनेर केही लाग्दैन, र आखिरमा वृत्रासुर नाम गरिएको दानवराज यस किसिमबाट बडो संकटमा परेका राजा इन्द्र छन्, त्यस बेलामा राजा इन्द्रलाई संकट पर्यो, अवस्था बडो दयनीय भयो, अनि महारानी इन्द्राणीबाट अश्वमेध नाम गरेको यज्ञको आयोजना गराएर अनि समस्याको समाधान हुनेछ, नहोस् राजाको पतनको कारण चाहिँ महाराज म भोलि नवम स्कन्दको सत्र अध्यायमा बताउनेछु, भोलि आउनुहोस् भोलि नै सुनौला, नहोस् उपाख्यान वंशबालीको प्रकरणमा, यता अर्को कुरो, अब दधिची ऋषिको हाँडको यन्त्रबाट वृत्रासुर मर्यो, अमरगति प्राप्त त भयो, राजा इन्द्रलाई अश्वमेध देखिएको प्रभावबाट ब्रह्महत्याको चार भाग लगाइयो, एक नम्बरमा पृथ्वीमा केही जात नउम्रने ठाउँ जसलाई भनिन्छ मरूभूमि।

अफ्रिकातिर बहुत पाइन्छ। दोस्रो जब अग्निमा भर र आगो बल्दाखेरिमा झ्याप्प केही नबसाउनु त्यहाँ ब्रह्महत्याको दोष हुन्छ। एक हुरको आगो बलेपछि मात्रै बसाउनु भनेको छ, अहिले आगा बिउने कसै कहाँ छैन, बसाए नि भयो नबसाए नि भयो क्या, आगा बिउ कसै कहाँ छँदै छैन, भात पकाउने बेलामा ऊ उता लहरो ल्याएर जोड्ने गरे आ त्यस्तो छ अनि कि कहिले पनि निम्दैन क्या त्यो त्यो मसुमा। र त्यसै कारणले अग्निमा गएर दोस्रो ब्रह्महत्या, तेस्रो ब्रह्महत्या कहाँ गएर बसेको छ भन्नुहोला भनेदेखि नदीमा, साउन महिना र भाद्र महिनामा नदी रजवती, पुरूषले मलामी गएका दिनदेखि बाहेक अरू समय ननुहुनु। चारौं ब्रह्महत्या नारीलाई कपालमा थापे, कपालमा ब्रह्महत्या थापेको हुनाले अहिले पनि रजवती भएका नारीहरूलाई कपाल नहुने भयो मान्छेले भन्दैन, छोरा मान्छेले कहिले कपाल नहुन जानला भन्छ, मैल भएर नहुनला जानला भन्छौँ हामी त्यसमा, त्यही पनि सधैँ नहुनला के पो मैल पर्छ, दसैँ टिका दिन नहुन्छन् धेरै जसका होइन त, हेर यी केटाहरू पनि हाँसेका हामी जस्तै रहेछ भनेर हो कि। अब यसरी ब्रह्महत्याको दोष यस्तो छ, अनि ब्रह्महत्याको जब दोषका लागिमा अब पहिला दिन रजवती नारी चाण्डाल्ने, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी, धोबिनी भन्नाले कपडा धुने धोबिनी, फेरि सरो उड्ने धोबिनी भन्नु होइन, यसकारणले चार दिनका दिनमा सतैजल स्नान गरेपछि नारी शुद्ध, त्यतिन्जेलसम्मका लागि सूर्य मुख र छोरामान्छे मुख नहेर्नु भनेको छैन, हेरे हेरौँ न हेर्नु हेरौँ, अहिले अहिले यो गोठाल जाने र खेताला जाने बुढीले छ भने बारे, अहिले हल्का क्याम्पस जाने र स्कुल जाने कुनले बारतिर रजस्व लाग्यो, कहिले भयो भन्ने भन्दैन बा हुँदैन हुँदो रहेछ नि क्या कुनि त्यस्तो छ नि, अनि के कहिल्यै अह भन्दा त्यसुकै गरौँ। राजा परीक्षित त्यस कारणले गर्दाखेरिमा भरिसके कुरा बार्न, शास्त्रोक्त पद्धतिलाई मान्ने कुरा अर्को छ, रोग नलागोस् भन्ने कुरा मेन छ, पूर्ण छ, रोग लाग्दो रहेछ नि त रजवती नबार्दाखेरिमा, अहिले कत्रा कत्रा रोगहरू प्राप्त भएका छन्, त्यस कारणले गर्दाखेरिमा हाम्रो ऋषि महर्षिहरूले हेर बाबु हो त्यो बेला पाप लाग्छ भन्यो, अहिले जब रोग लाग्छ भनेर छुट्टै बस, अलग्ग बस, छुन हुँदैन, सम्पर्कमा नआऊ, पाप लाग्छ, त्यो बेला पाप भनेपछि डराउँथे, अहिले पाप भन्दा कोही डराउँदैन, रोग लाग्छ भनेपछि डराउँछन् कि भनेर भन्यो, त्यही पनि टेर्दैन, नटेर नटेरिनु हुन्छ हामीलाई। ऋषेश्वर सौनकादी अब बाँकी आउँछ तपाईँ के सुन्न चाहनुहुन्छ भनेर ब्रह्महत्यादिको दोषबाट पनि अहिले महाराजेन्द्रलाई अवकाशमै जीवन प्राप्ति भयो। अब त्यसदेखि पछाडि मर्ने बेलामा दधिची नाम गरिएको ऋषिको हाँडबाट मर्ने बेलामा अत्यन्त सार गर्वितको प्रेमपूर्वक विन्ती गर्नेवाला त्यो राजा जब को मेरो भगवान आज्ञा गरी भौष भृतराष्ट्रको अघिल्लो जन्म भनेर सोद्धै हुनुहुन्छ परीक्षितलाई, परीक्षित देशुकदेव स्वामीलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित षष्ठ स्कन्दको चौध अध्याय, वृत्रासुरले मर्ने बेलामा अटिलो र ठटिलो कुरा गर्यो यो को हो भनेर सोधिएका प्रश्नका बारेमा उत्तर दिनको निमित्त महाराज परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ। सुन्नुहोस् महाराज, अघि एउटा चित्रकेतु नाम गरेका राजा थिए, चित्रकेतु राजाका धेरै रानी थिए, सहस्राणी दशा भवन भन्छ, सहस्राणी दशा भवनको 1 करोड हुन्छ, यस कारणबाट उनका रानीहरू यस्तो प्रभावबाट संसार सारा सम्पूर्ण रानीहरू भए, तर सन्तान पैदा हुँदैन, खानदिन र लाउनदिनको भइरहन, थोरो पाउन्न एउटैले, दिक्क भए मर्न पाएन उनी बरू, बहनका पनि नहुने भयो, अब मरिदिन्छु भनेर प्राणाहुति नै दिन भनेर जान लागेको, अंगिराले फेला पार्नु, म चाँडै जानुहुन्छ कि महाराज भन्दा भगवान म त मर्नु पर्ने भयो, मेरो सन्तान नहुने भयो, छोरा नभएको के गति हो, अपुत्र सेगत्र नास्ते स्वर्ग नै बच नै बच, अब म कहाँ जाम भन्दाखेरि महाराजन छोरा नहुँदैमा सबै मर्ने हो र भन्दा खै मेरो त अराजकता फैलिने भयो भन्नुभयो, आशा नगर छोरैको आशा गर्दै नगर भन्नुभएको थियो, होइन छोरो पाम प्रभु भन्नु,

గసస్వరం ఏడదేనని గసస్వరం బాగుంది. మతేవు ఆఖరి మతే ఛోరో మహారాజ్ జన్మిసకే పశి రాజాకా సారా రానీహరులాయి సారే నరమైలు లాగ్యో. హామ్రో రాజాలె ఛోరో పాకు కసైకు నవాకు భాకు. హే భగవాన్, కుకుర్ గానీ హుంచన్ సుంగుర్ గానీ హుంచన్ భనేసన్ సౌతా జతి దేహన ఖావన నసగరా హో కసైకు నవాగ భందై థియే. अराव त्यहाँ देखिन उपरांत लौ त ठीक छ भनेर सारा सम्पूर्ण कन विचार गरेर अहिले भगवान परब्रह्म परमात्मा परमेश्वर जगतका मालिकको प्रार्थना मनन भजन कीर्तन केही नगरिकन केवल त्यही पुत्रको निमित्त आशावादी भएर ध्यान मनन कीर्तन गर्दै थिए. तर त्यो राजकुमार आज जब घर गृहमा जब नभएको मौकामा बाबा घर गृहमा नभएका मौकामा आमा गृह कार्यमा हलबल लिएको बेलामा सौता जतिले निश्चय निर्णय गरेर यो बच्चालाई मारौं हामी सबै बराबर हुन्छौं भन्ने निर्णय गरेछन्. हेर्नुहोस् त त्यो सौताको छोरोलाई बिचरा. केही बेलामा राजकुमार आमा र बाबा नभएका मौकामा रात्रिका टाइममा ठिक भन्छौ बहिनी भनेर एउटीले प्रस्ताव राखिचेर स्वाट्टै जगेर खुवाएर मारिदिए, निस्पाएर मारिहाले. सौताले आमाहरूले छोरो मारे, रुन लाग्यो धुरो धुरो सारा समाज. तर आखिरमा त्यस बेलासम्म राजाले जब छोरो मरेको भन्ने थाहा पाएका थिएन. आए घरमा मेरो बाबु टुनी खेलमा पन्छीहरू बोलाइरहेका छन् तिमीलाई. बिहान भयो, आमाले बोलाइरहेकी छन् तिमी किन सुतेको मेरो बाबु, उठ उठ उठ भन्दै राजाले बोलाउँदै जाँदा छोरो उठ्न सकेन. शुष्क काष्ठ समाङ्गको सुकिया काठ जस्तो छोरो भएको रहेछ. राजा गर्लमै ढले, सारा रानी पनि ढले, सारा हाकार हुकार चितकार गरेर बोलाउन लागे. मेरो बाबु चाँडो आऊ भनेर यस किसिमबाट बोलाउन लागे. ती सौतानी आमाका डाङ्किनी पनि आफै मार्छन्, आफै डाँगो छोडेर रुवाछन्, हे मेरो बाबु, हे मेरो राजा, तिमी जहाँ गएको छौ हामीलाई हुँ लैजाऊ हो पो भने उनीहरूको अहिले कालको फलक पो त के को आफै मार्ने. श्रिया चरित्रम पुरुषस्य भाग्यम देवो नजानान्ति कुत मनुष्य. स्त्रीको चरित्र पुरुषको भाग्य दैवले जान्दैन, अरू कसले जान्ने. आफै मार्ने, आफै डाँको छोड्ने. रोए, डाँको छोडेर रोए. अनि राजाले आफ्नो मरेको छोरालाई काखमा राखेर भन्न लाग्नुभयो, हरे हुर्कायौ बनायौ अर्जुन खान लाए, यो होइन रहेछ.

ता पिता छोरो छोरो छोरो छेरो फेरो परीक्षित यही प्रभावबाट आज्ञा गरिबहुसु बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूत्रले नै मिसारण्य क्षेत्रमा आज्ञा गरिबहुसु लौ त सरकार अब तपाईँ के सुन्नुहुन्छ भनेर भन्दाखेरिमा सारा सम्पूर्ण जनहरू बढो आतंकित भए बढो संकट पर्यो बढो समस्या पर्यो र लौ मेरो प्रभु अब कसैले बचाउन सकेन तर त्यस बेलामा राजाको शोक सन्तप्त आत्मालाई सहानुभूतिको लागि सारा ऋषिहरू जम्मा हुनुभएको थियो। छोरो मरेको छ राजाको, सौतानी आमाले विष खुवाएर मारेका छन्, तर पनि उनको समस्याको समाधान गरिदिउँ भन्नका लागि को को आउनुभयो भनेदेखि सनक सनन्दन सनातन सनत कुमार चार नारद रिभु अंगिरा देवल असिता पन्तरात्मा व्यास मार्कण्डे गौतम वशिष्ठ राम कपिल बादरायणी दूर्वास याज्ञ बल्के जातुकर्ण अरुणी रोमश चेवन दत्तात्रेय आसुरी पतंजलि वेद्यश्री बोद्धश्री पञ्चश्री हिरण्य नाम कौशल्य स्मृतदेव रित ध्वज सारा ऋषिहरू जम्मा हुनुभएको थियो। महाराज शोक नगर भन्नुभएको थियो तर चित्त बुझेन। साराको अगाडि मरेको छोरोलाई तार्दै राजाले शोक सन्तप्त सागरमा डुबेको बेलामा अंगिरा र नारदको सल्लाहले छोरोलाई हामीले चित्त बुझाउन सकेनौं भनेर छ्वाट्ट पानी छरिदिएका थिए। मरेको छोरो जुरुकै उठ्यो। उठिसकेपछि मेरो बाबु भनेर अँगालो हाल्न गएका थिए राजा चित्रकेतु। त्यस बेलामा छोराले के भन्यो भनेदेखि जीवौ बाच कसिने जन्म मयी मयम पितरो मातरो भवन कर्मवीर भरिय वाणम छ देव त्रिङ्गन राण्डो मेरो महाराज कति जन्म तपाईँको छोरा म कति जन्म मेरो छोरा तपाईँ तपाईँको छोरा म।

होइन। तपाईँको पूर्व शत्रु भनेको म हुँ। तपाईँले इन्द्रसँग लड़ाई गर्नका लागि मलाई घुस दिनुभएको, त्यो घुस मैले खाएको, ऋण तिर्न नसकेको, छोरो जन्मिएर आएर तिर्दिएको बाटो लागेको। तिनीहरू हुन्छौ आमा, तिनीहरू आए कि तिम्रो छोरो कहिले म, मेरो छोरी कहिले तिमी, संसार यस्तै हो माताश्री, तिम्रो छोरा म होइन। सौतानी आमाका ढाङ्की नै तिनीहरू आएका, यिनैले हो मलाई विष खुवाएर मारेको भनेको थियो। बाबै मार्यो तेरो बाजेले भन्न थालिहाल्यो नि भनेको थिए। आखिरमा यिनलाई पनि नमार, म ब्राह्मणको कुमार थिएँ, खानेकुरा खाएर पिच्चो थुक्दाखेरिमा 1 करोडमा 1 घटी कमिला मैले थुकेको कमिला मरेका थिए। ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे। प्राणीको मृत्यु कालेको हातबाट हुन्छ, यहाँ कसैलाई श्रोक गर्न हुँदैन मेरो महाराज, लो बसिरह भन्नासाथ छोरो गर्लमै ढल्यो, छोरो मर्यो, राजा चित्रकेतुको चित्त बुझ्यो, यो मेरो छोरो छोरो होइन रहेछ। यसै कारणबाट महाराज परीक्षित, संसार यस्तै हो। तपाईँ हाम्रा छोरा पनि, कोही छोरा शत्रु, कोही छोरा कोही छोरा जब पूर्व जन्मका साहु, कोही छोरा असमी, असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन्। साहुले चाहिँ भए प्रकार टल्टगाउँछन् त्यही, धेरै जसका अहिले साहु बज्य जन्मिएर छन्। महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो, यो मेरो छोरो होइन रहेछ भनेर। अनि भगवानको भजन गरी कीर्तन गरिकन अम्बर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर। चित्रकेतु राजाको अम्बर गति प्राप्त, चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानव को रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। त जन्म परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
6: लक्ष्मी आभूषण भण्डारमा छड्की तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: प्लाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा त्रिरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887। शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।